0: गरेको छ। ओली, लेखक र गुरुङलाई कार्यवाही गर्न बनाइने कानूनमा 6 महिना कैद र 3,00,000 रुपियाँ जरिवानासम्मको सजाय हुने व्यवस्था राख्न पनि आयोगले सिफारिस गरेको छ। आयोगले सिफारिस गरेका व्यक्तिका मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ।
1: आयोगले रासोपा सभापतिदेखिका 16 सांसदमाथि अनुसन्धान गर्न पनि सिफारिश गरेको छ। आयोगले रासोपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल र हरि ढकालसँगै बब्लु गुप्ता, डाक्टर तोसीमा कार्की, राजीव खत्री र केपी खनालमाथि अनुसन्धान गर्नुपर्ने ठहर गरेको छ। यस्तै सांसद दीपक बोहरा, मनिष शाह, ज्वाला संग्रौला, पुरूषोत्तम यादव, सुदन गुरूङ, आशिका तामाङ, शिव यादव र अमित खनालमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको ठहर छ। सांसदद्वय सुदन गुरूङ र पुरूषोत्तम यादवले जेन्जी प्रदर्शनका लागि अनुमति लिएको जिल्ला प्रशासन काठमाडौँले जानकारी दिएको थियो। आन्दोलनको आयोजक संस्था हामी नेपालका अध्यक्ष सुदन गुरूङ र अर्को आयोजक यादवले प्रदर्शन हिंसात्मक हुँदै जाँदा रोक्न नसकेको आयोगको ठहर छ। आयोजक मध्येका अंकित मल्ल, खेमराज साउदमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको भनाइ छ।
0: आयोगले विद्रोहका बेला नक्खु कारागारबाट निस्किएका रासपा सभापति रवि लामिछाने विरूद्ध पनि अनुसन्धान गर्न सिफारिश गरेको छ। लामिछाने अनधिकृत रूपमा कारागारबाट निस्कनु फौजदारी अपराध हुने आयोगको ठहर छ। नक्खुका तत्कालीन जेलर सत्यराज जोशीसहित लामिछाने छुटाउन गएका रासपाका तत्कालीन सांसद मनिष शाह, हरि ढकालमाथि समेत सूक्ष्म अनुसन्धानबाट दोष पत्ता लगाएर कार्यवाही गर्नुपर्ने आयोगको सिफारिश छ।
1: मानवाधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की सहित 43 जनामाथि आन्दोलनमा संलग्नताबारे अनुसन्धानको सिफारिश गरेको छ। कार्की मन्त्रीमण्डलका गृहमन्त्री ओम प्रकाश अर्याल र जेएनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि समेत अनुसन्धान गर्नुपर्ने आयोगको सिफारिश छ। उनीहरूले प्रदर्शन अघि, प्रदर्शनको बेला र प्रदर्शनपछि समेत विद्रोहबारे दिएको अभिव्यक्तिसँगै प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदनलाई आधार बनाएर आयोगले अनुसन्धानको सिफारिश गरेको हो। आयोगले केही युट्युबर र सेलिब्रिटीको नाम पाएका हेमराज थापा, अमन प्रताप अधिकारी, सिसन बानिया, भाग्य न्यौपाने, टंक दाहाल, निश्चल बस्नेत, विक्टर पौडेल, अंकित मल्ल र उमेश बोहरा लगायतमाथि पनि अनुसन्धान गर्न भनेको छ। राजावादी अभियन्ता दुर्गा प्रसाईलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने आयोगको सिफारिश छ।
0: आयोगले 3 सुरक्षा संगठनका तत्कालीन प्रमुखमाथि पनि कार्यवाही सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्र कुबेर खापुङ, सशस्त्रका आईजीपी राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उत्तराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी कार्यवाही सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन एआईजी एवं वर्तमान आईजीपी दानबहादुर कार्की सहितका सुरक्षाकर्मीलाई पनि विभागीय कार्यवाहीको सिफारिश गरेको छ। भदौ 23 गते बानेश्वर र संसद भवन क्षेत्रमा खोटिएका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरलाई पनि विभागीय कार्यवाही गर्नुपर्ने आयोगको सिफारिश छ। राज्यले सुरक्षाकर्मीलाई पर्याप्त स्रोत साधन उपलब्ध नगराउँदा ठूलो क्षति भएको पनि आयोगको ठहर छ।
1: आयोगले जेएनजी विद्रोहका बेला नेपाली सेनाको कमजोरी औल्याउँदै 2 कमाण्डरलाई कार्यवाहीको सिफारिश गरेको छ। आन्दोलनका बेला खेल्नुपर्ने जति भूमिका निर्वाह गर्न नसकेको आयोगको ठहर छ। विद्रोहका बेला सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका मुलुकभरका कैयौं संरचनामा तोडफोड़ र आगजनी हुनुमा नेपाली सेनाको कमजोरी देखिएको आयोगको निष्कर्ष छ। भविष्यमा राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानवाधिकार संरक्षण प्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापतिलाई निर्देशन दिनुपर्ने आयोगको सिफारिश छ। सिंहदरबार सुरक्षाका लागि खटिएको सेनाको गणका तत्कालीन प्रमुख र राष्ट्रपति भवन शीतल निवासका सेनाका तत्कालीन कमाण्डरलाई सचेत गराउन आयोगले भनेको छ।
0: जेएनजी विद्रोहमा वर्तमान प्रधानमन्त्री एवं काठमाडौँका तत्कालीन मेयर बालेन्द्र शाहबारे भने आयोग मौन छ। आन्दोलनमा शाहको भूमिकाका बारेमा प्रतिवेदनले केही नबोलेको हो। बालेनले आयोगलाई बयान दिएको खबर बाहिरिएको थियो। यसअघि कार्की आयोगको प्रतिवेदनमा समेत शाहको बयान समेटिए पनि भूमिकाबारे केही बोलिएको थिएन।
2: निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया फेरि अगाडि बढ़ाएको छ। निर्वाचन सम्बन्धी अलग अलग 7 कानूनलाई एकीकृत गरी एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकेको छैन।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

0: चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ पुग्ने अनुमान गरिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदका दुवै सदनमा पेश गर्नुभएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा अर्थतन्त्रको आकार अर्थात कुल गार्हस्थ उत्पादन 66 खर्ब नै पुग्ने अनुमान गरिएको छ। सर्वेक्षणले चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर 3.82% रहने अनुमान पनि प्रस्तुत गरेको छ। गत आर्थिक वर्षमा यस्तो वृद्धि दर 4.43% थियो। बागमती र गण्डकी प्रदेश बाहेकका सबै प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान पनि सर्वेक्षणमा उल्लेख छ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गरेका छन्। हिमपहिरो, बढ़दो हिउँ पग्लिने क्रम, खुम्बु क्षेत्रमा बढ़दै गएको हिमचिरा र सगरमाथा आरोहणको बढ़दो होडबाजीले हिमालमा थुप्रिँदै गएको मानव फोहोरका कारण मात्रै पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक, बीमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण, पेसाबाट बढ़दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ। सगरमाथाको 25 पटक सफल आरोहण गरिसकेका पेम्बा छिरिङ शेर्पाले नेपाल र नेपालको पर्वतारोहण चिनाउन शेर्पा समुदायको मुख्य भूमिका रहे पनि राज्यबाटै विभिन्न असमानता भोग्दै आएको गुनासो गर्नुभयो।
1: पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन शुरू भएको चौथो दिनसम्ममा 105 संरचना हटाइएको हो। महानगरपालिकाले यही जेठ 10 गतेदेखि फिर्केका 3 ठाउँबाट अतिक्रमित संरचना हटाउन शुरू गरेको थियो। महानगरका प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले व्यक्तिगत तथा संस्थागत संरचना भत्काइएको जानकारी दिनुभएको छ। हिजो बुधबार मात्र साना ठूला गरी 23 संरचना हटाइएको छ। खोलाघर खाली गर्ने काममा 3 जेसीबी र 2 एक्सकाभेटर प्रयोग गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल र प्राविधिक कर्मचारी समेत संरचना हटाउने काममा खटिएको महानगरले जनाएको छ। विक्रमसम्म 2080 सालमा गरिएको फिर्के नापजाँच प्रतिवेदन अनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका 160 संरचना निर्माण गरिएको छ। फिर्के खोला नै मिचेर 97 अस्थायी संरचना र 35 स्थायी संरचना निर्माण गरेको पाइएको नापजाँच प्रतिवेदनमा उल्लेख छ। यसैगरी खोलामाथि 10 अस्थायी र 18 स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण भएका छन्। फिर्के खोलाको खोलाघर खाली गरिसकेपछि यसलाई एउटा आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना छ। यहाँ साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रवर्धन सहितको व्यवस्था गर्ने योजना छ।
0: 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अब जफत हुनुपर्ने सम्पत्तिको खोजी र फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै व्यापक अध्ययन थालेको हो। विभागले सर्वोच्च अदालत र विशेष अदालतबाट फैसला भएका 2797 मुद्दाको आदेश तथा नजिर झिकाएर अध्ययन शुरू गरेको जनाएको छ। सर्वोच्च अदालतबाट भ्रष्टाचार सम्बन्धी 2570 र सम्पत्ति शुद्धिकरण लगायतका 128 मुद्दाका फैसला संकलन गरिएका छन् भने विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण सम्बन्धी 97 मुद्दाको अध्ययन भइरहेको छ। विभागका निर्देशक सुभाष न्यौपानेका अनुसार प्रारम्भिक अध्ययनमै 1.5 दशक अघि फैसला भइसकेका धेरै भ्रष्टाचार मुद्दा अझै कार्यान्वयन नभएको भेटिएको छ। ती फैसला कार्यान्वयन भए 100 भन्दा बढी व्यक्तिको घर जग्गा, ब्याङ्क खातामा रहेको रकम र अन्य सम्पत्ति जफत हुने अवस्था देखिएको उहाँले जानकारी दिनुभयो। पहिलो चरणमा विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनमा जोड़ दिएको छ। सर्वोच्च अदालतबाट दोषी ठहर भएका दावा टासी लामा, ओम प्रकाश कुशवाहा, वाल्मीकि कुमार सोनार, विजय कुमार कुशवाहा, माधव कुमार भगत, सुचेन्द्र श्रेष्ठ, श्री पूजन राम, सुनिल अग्रवाल, शिवकुमार महतो, नन्द कुमार पटेल, विक्रम कुमार, विशाल वर्मा, गुड्डु कुमार र रवि कुमार पाठक लगायतका व्यक्तिको सम्पत्ति जफत गर्ने तयारी भइरहेको विभागले जनाएको छ। त्यस्तै करछली सम्बन्धी करिब 600 मुद्दाको पनि विभागले छुट्टै अध्ययन थालेको छ। राजस्व अनुसन्धान विभागले दायर गरेका ती मुद्दामा जफत गर्नुपर्ने सम्पत्ति र कार्यान्वयनको अवस्था के छ भन्नेबारे विवरण संकलन भइरहेको छ। विभागमा हाल 1 सहसचिव, 2 उपसचिव र 4 अधिकृत मात्रै कार्यरत छन्। सीमित जनशक्तिका कारण फैसला अध्ययनदेखि जफत प्रक्रिया कार्यान्वयनसम्म चुनौतीपूर्ण भए पनि सकेसम्म छिटो काम अघि बढाउने विभागको तयारी छ।
2: र एसियाली खेलकुद महिला क्रिकेट छनौट प्रतियोगितामा नेपालले चीनलाई 19 रनले हराएर विजयी शुरूआत गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भदौ 23 र 24 को जेएनजी विद्रोहमा तत्कालीन प्रधानमन्त्रीदेखि प्रदर्शनका आयोजक उक्साउने गिरोहसँगै सुरक्षाकर्मीसम्मलाई कार्यवाहीको सिफारिश गरेर राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले जेएनजी विद्रोहमा संलग्न बारे पूर्व प्रधानमन्त्री सुशीला कार्कीदेखि स्वतन्त्र तिब्बत आन्दोलनका कार्यकर्तामाथि समेत अनुसन्धानको सिफारिश गरेको हो।
4: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई कानून बनाएर 5 वर्ष चुनाव लड्ने नदिन र 3 वर्ष विदेश जान पनि नदिन सिफारिश गरेको छ। ओली, लेखक र गुरूङलाई कार्यवाही गर्न बनाइने कानूनमा 6 महिना कैद र 3 लाख रूपियाँ जरिवानासम्मको सजाय हुने व्यवस्था राख्न पनि आयोगले सिफारिश गरेको छ। आयोगले सिफारिश गरेका व्यक्तिका मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ।
5: आयोगले राष्ट्रपा सभापतिदेखिका 16 सांसदमाथि अनुसन्धान गर्न पनि सिफारिश गरेको छ। आयोगले राष्ट्रपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल र हरि ढकालसँगै बब्लु गुप्ता, डाक्टर तोसीमा कार्की, राजीव खत्री र केपी खनालमाथि अनुसन्धान गर्नुपर्ने ठहर गरेको छ। यस्तै सांसद दीपक बोहरा, मनिष शाह, ज्वाला संग्रौला, पुरूषोत्तम यादव, सुदन गुरूङ, आशिका तामाङ, शिव यादव र अमित खनालमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको ठहर छ। सांसदद्वय सुदन गुरूङ र पुरूषोत्तम यादवले जेएनजी प्रदर्शनका लागि अनुमति लिएको जिल्ला प्रशासन काठमाडौँले जानकारी दिएको थियो। आन्दोलनको आयोजक संस्था हामी नेपालका अध्यक्ष सुदन गुरूङ र अर्को आयोजक यादवले प्रदर्शन हिंसात्मक हुँदै जाँदा रोक्न नसकेको आयोगको ठहर छ। आयोजक मध्येका अंकित मल्ल, खेमराज साउदमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको भनाइ छ।
4: आयोगले विद्रोहका बेला नक्खु कारागारबाट निस्किएका राष्ट्रपा सभापति रवि लामिछाने विरूद्ध पनि अनुसन्धान गर्न सिफारिश गरेको छ। लामिछाने अनधिकृत रूपमा कारागारबाट निस्कनु फौजदारी अपराध हुने आयोगको ठहर छ। नक्खुका तत्कालीन जेलर सत्यराज जोशीसहित लामिछाने छुटाउन गएका राष्ट्रपाका तत्कालीन सांसद मनिष शाह, हरि ढकालमाथि समेत सूक्ष्म अनुसन्धानबाट दोष पत्ता लगाएर कार्यवाही गर्नुपर्ने आयोगको सिफारिश छ।
5: मानवाधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की सहित 43 जनामाथि आन्दोलनमा संलग्नताबारे अनुसन्धानको सिफारिश गरेको छ। कार्की मन्त्रीमण्डलका गृहमन्त्री ओम प्रकाश अर्याल र जेएनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि समेत अनुसन्धान गर्नुपर्ने आयोगको सिफारिश छ। उनीहरूले प्रदर्शन अघि, प्रदर्शनको बेला र प्रदर्शनपछि समेत विद्रोहबारे दिएको अभिव्यक्तिसँगै प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदनलाई आधार बनाएर आयोगले अनुसन्धानको सिफारिश गरेको हो। आयोगले केही युट्युबर र सेलिब्रिटीको नाम पाएका हेमराज थापा, अमन प्रताप अधिकारी, सिसन बानिया, भाग्य न्यौपाने, टंक दाहाल, निश्चल बस्नेत, विक्टर पौडेल, अंकित मल्ल र उमेश बोहरा लगायतमाथि पनि अनुसन्धान गर्न भनेको छ। राजावादी अभियन्ता दुर्गा प्रसाईलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने आयोगको सिफारिश छ।
4: आयोगले 3 वटा सुरक्षा संगठनका तत्कालीन प्रमुखमाथि पनि कार्यवाही सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन आइजीपी चन्द्र कुबेर खापुङ, सशस्त्रका आइजीपी राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख होतराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी कार्यवाही सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन एआईजी एवं वर्तमान आइजीपी दानबहादुर कार्की सहितका सुरक्षाकर्मीलाई पनि विभागीय कार्यवाहीको सिफारिश गरेको छ। भदौ 23 गते बानेश्वर र संसद भवन क्षेत्रमा खटिएका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरलाई पनि विभागीय कार्यवाही गर्नुपर्ने आयोगको सिफारिश छ। राज्यले सुरक्षाकर्मीलाई पर्याप्त स्रोत साधन उपलब्ध नगराउँदा ठूलो क्षति भएको पनि आयोगको ठहर छ।
5: आयोगले जेएनजी विद्रोहका बेला नेपाली सेनाको कमजोरी औल्याउँदै 2 जना कमाण्डरलाई कार्यवाहीको सिफारिश गरेको छ। आन्दोलनका बेला खेल्नुपर्ने जति भूमिका निर्वाह गर्न नसकेको आयोगको ठहर छ। विद्रोहका बेला सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका मुलुकभरका कैयौं संरचनामा तोडफोड र आगजनी हुनुमा नेपाली सेनाको कमजोरी देखिएको आयोगको निष्कर्ष छ। भविष्यमा राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानवाधिकार संरक्षण प्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापतिलाई निर्देशन दिनुपर्ने आयोगको सिफारिश छ। सिंहदरबार सुरक्षाका लागि खटिएको सेनाको गणका तत्कालीन प्रमुख र राष्ट्रपति भवन शीतल निवासका सेनाका तत्कालीन कमाण्डरलाई सचेत गराउन आयोगले भनेको छ।
4: जेएनजी विद्रोहमा वर्तमान प्रधानमन्त्री एवं काठमाडौँका तत्कालीन मेयर बालेन्द्र शाहबारे भने आयोग मौन छ। आन्दोलनमा शाहको भूमिकाका बारेमा प्रतिवेदनले केही नबोलेको हो। बालेनले आयोगलाई बयान दिएको खबर बाहिरिएको थियो। यसअघि कार्की आयोगको प्रतिवेदनमा समेत शाहको बयान समेटिए पनि भूमिकाबारे केही बोलिएको थिएन।
3: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायम रहे पनि भोलि भने तापक्रम घट्नेछ।

0: इरानमा अमेरिकाले फेरि आक्रमण गरेको छ। गए राति अमेरिकाले हर्मुज जलमार्ग मध्ये नजिक आफ्ना सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको हो। अमेरिकी पक्षले यो कार्यवाही रक्षात्मक र सीमित प्रकृतिको रहेको जनाएको छ। इरानी संचार माध्यमका अनुसार शहरको पूर्वी क्षेत्रमा 3 विस्फोट सुनिएको तथा वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको थियो। यसअघि सोमबार पनि अमेरिकाले आफूले रक्षात्मक कार्यवाही गरेको जनाएको थियो। अमेरिका र इरानबीच पछिल्ला 3 जारी तनाव तथा युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला फेरि आक्रमण भएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारी संचार माध्यमले गरेको दावी अस्वीकार गर्नुभएको छ। इरानी संचार माध्यमले इरान र ओमानबीच संयुक्त रूपमा हर्मुज जलमार्गको जल यातायात व्यवस्थापन गर्ने सहमति भएको जनाएको थियो। राष्ट्रपति ट्रम्पले भने हर्मुज जलमार्ग खुला रहने बताउनु भएको छ। इरान अमेरिका युद्ध अन्त्यका लागि कतारको मध्यस्थतामा अप्रत्यक्ष वार्ता जारी छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ट्रम्पको नेतृत्वमा बसेको मन्त्री परिषद बैठकमा वार्तामा प्रगति भएको जानकारी दिनुभयो।
1: The next few hours and days whether progress could be made. I just want to remind everybody, Mr. President, you know this well, you have other options available to you if that doesn't work. But the bottom line is that we prefer the negotiated diplomatic route and we're going to give it every chance to succeed.
0: यो वर्ष पेट्रोलियम पदार्थको खपत निकै घटेको पाइएको छ।
2: फागुनपछि पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेका कारण थप खपत घटेकामा फागुन अघि पनि कम खपत भएको देखिएको हो। आर्थिक सर्वेक्षण 2082-83 फागुनसम्म सबै प्रकारका पेट्रोलियम पदार्थको खपत घटेको देखिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र एलपी ग्यासको बिक्री अघिल्लो वर्षको तुलनामा घटेको हो। धेरै गिरावट मट्टी तेलमा देखिएको छ। फागुनसम्म मट्टी तेलको आयात 47.7% घटेको छ। पेट्रोलको बिक्री 6.4% घटेर 4,41,000 किलो लिटरमा सीमित भएको छ। यस्तै डिजेलको बिक्री 8.7% घटेर 7,82,000 किलो लिटर पुगेको छ। हवाई इन्धन एटीएफको बिक्री पनि 9.3% घटेको छ। एलपी ग्यासको खपत 10.4% घटेर 3,25,000 मेट्रिक टनमा झरेको छ। आयाततर्फ पनि सबै पेट्रोलियम पदार्थमा गिरावट देखिएको छ।
0: सरकारले निजी अस्पतालबाट दिने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा पर्सि शनिबार जेठ 16 लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको हो। बोर्डले निकालेको सूचनामा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट दिने आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको उल्लेख छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा 36 निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा दिइरहेका छन्। अब बोर्डमा 442 सरकारी र 27 सामुदायिक स्वास्थ्य संस्था आबद्ध छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 परिवारका लागि 3,500 बराबरको योगदानका आधारमा 1,00,000 स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै थप प्रति सदस्य 700 दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 बराबरको सेवा सुविधा थपिने प्रावधान छ। स्वास्थ्य बीमा कार्यक्रममा 59,70,403 बीमित छन्। नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या 10% बढेको छ।
3: सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा वृद्धि भएको उल्लेख छ। आर्थिक वर्ष 2080-81 उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या 6,72,479 रहेकामा आर्थिक वर्ष 81-82 10.9% बढेर 7,45,770 पुगेको थियो। उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थी मध्ये व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा बढी 50% छ। कृषिमा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा कम 0.15% छ। व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र संकायमा अध्ययनरत विद्यार्थी करिब 80% छन्। सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छन्। त्रिवीको आंगिकमा 47% र सम्बन्धन प्राप्तमा 27% गरी जम्मा 75% र अन्य विश्वविद्यालय तथा शैक्षिक संस्थामा 24% विद्यार्थी अध्ययनरत छन्। नेपालमा 2082 फागुनसम्म 15 केन्द्रीय र 6 प्रादेशिक विश्वविद्यालय गरी जम्मा 21 विश्वविद्यालयका साथै संघ अन्तर्गत 6 र प्रदेश अन्तर्गत 2 स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी 8 स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्। संघीय अन्तर्गत 12 केन्द्रीय विश्वविद्यालय र प्रदेश अन्तर्गत 6 विश्वविद्यालय पूर्णरूपमा सञ्चालनमा छन्।
4: अवस्था खबर यति नै। नमस्कार।
5: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: तैन्य समुदायमा
1: दिलाइनभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पुनः अघि बढ़ाएको छ। निर्वाचन सम्बन्धी रहेका अलग अलग सातवटा कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकेको छैन। आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरेर 18 असार 2080 सरकारलाई बुझाएको थियो, तर सरकारले त्यसलाई संसदमा पेश नगर्दै 27 भदौ 2082 संसद विघटन भयो। त्यसपछि 21 फागुनमा भएको प्रतिनिधि सभा निर्वाचन र नयाँ सरकार गठन भएको पृष्ठभूमिमा आयोगले विधेयकको मस्यौदा सरकारलाई पुनः पठाउने तयारी गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विधेयक को मस्यौदा चाँडै गृह मन्त्रालयमा पठाउने जानकारी दिनुभयो। 2080 सालमा तयार पारिएको मस्यौदालाई आवश्यकता अनुसार थप परिमार्जन र थपघटका लागि आयोगले सरकारवाला राजनीतिक दलहरूसँग सुझाव मागेको उनले उल्लेख गरे। सुझावहरूलाई एकीकृत गरेपछि मस्यौदामा आवश्यकता अनुसारको संशोधन गरेर सरकारलाई पठाउने आयोगको तयारी छ। विभिन्न 26 मुलुकका करिब 176 जना सगरमाथा आरोहीले राजधानीमा भेला भएर 73 वर्षे सगरमाथा आरोहण इतिहासको उत्सव मनाएका छन्। आरती लम्सालको रिपोर्ट।
4: पर्वतारोहणको समृद्ध इतिहास भएको नेपालमा सन् 1921 बेलायती कर्णेल चार्ल्स हवर्ड बुरी नेतृत्वको टोलीले पहिलो पटक सगरमाथा आरोहणको प्रयास गरेको थियो। करिब 7,020 मिटरको उचाइमा पुगेको 4 जनाको टोली तेज हावाका कारण त्यहाँबाट फर्किन बाध्य भयो। कैयौं प्रयासहरूपछि बल्ल सन् 1953 तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलेरीले सगरमाथाको सफल आरोहण गरेको इतिहास छ। त्यस यता सगरमाथा आरोहीको सूचीमा करिब 8,000 पर्वतारोहीले आफ्नो नाम दर्ज गराइसकेका छन्। राष्ट्रिय विभूति पासाङ लामु शेर्पासँगै सगरमाथा चढ्ने लाक्पा फुटी शेर्पाले हिमाल मार्फत शान्तिको सन्देश फैलाउन सकिने बताउनु भयो।
5: थ्रु माउन्टेनको इस्युबाट चाहिँ पिस एन्ड डेभलपमेन्ट त्यसलाई चाहिँ दिगो सपोर्ट पुग्छ लाग्छ कि। म जहिले पनि थ्रु माउन्टेन वी क्यान ब्रिङ पिस भन्छु कि। माउन्टेनले चाहिँ शान्ति विकास गर्छ कि। सबैले एकै ठाउँमा ल्याएर सबैको मुटु एकै ठाउँमा जोड्छ कि।
4: राजधानीमा आयोजित समिटर समिटमा सहभागी आरोहीहरूले सगरमाथा छोएर उनीहरूसँग एकै ठाउँमा साक्षात्कार गर्न पाउँदा खुसी लागेको बताए। सगरमाथा सहित 8,000 मिटर भन्दा अग्ला 6 वटा हिमाल सफलतापूर्वक आरोहण गरेकी बिली बियर्लिङ,
6: they're important to celebrate Everest summiteers or people who were instrumental on Everest, but they're also important to highlight, you know, the challenges, the crowds, you know, how can we deal with it in the future. So I think it's both, it's a celebration of success, but it's also food for thought, what can we do better.
4: बिली लोत्से मकालु र मनास्लु हिमाल आरोहण गर्ने पहिलो जर्मन महिला हुनुहुन्छ। बेलायती आरोही एवं पत्रकार जुलिया ह्यामिल्टन पनि आरोहीहरूको सहभागिता देखेर उत्साही हुनुभयो। उहाँले कार्यक्रमले अझै चर्चा पाउनुपर्ने बताउनुभयो।
7: I'm pretty sure there will be even more people from 2026 and because the more that this event gets heard of and talked about, the more people want to come and see for themselves.
4: आयोजक एभरेस्ट अलायन्स नेपालका सल्लाहकार प्रतीक बहादुर खत्रीले आगामी सालबाट 3 विधामा $10,000 अवार्ड पनि थपिने जानकारी दिनुभयो।
8: यो चाहिँ नेपाल क्लाइम्बरलाई मात्र होइन, वर्ल्ड वाइड हो। यो एउटा क्याटेगोरी कस्तो छ भन्दा पास क्लाइम्बरहरूलाई 6,500 मिटर भन्दा माथि नचढेको कम्ती पनि 10 वर्ष भएको हुनु पर्यो भनेपछि, अथवा यु क्यान बी डेड होइन, मृत पनि हुन सक्नुहुन्छ, उहाँहरूको फ्यामिलीले एप्लाई गरेर आउन सक्छ। अर्को चाहिँ अहिले कन्टेम्पोररी जो चढिराख्नु भएको छ उहाँहरू, र अर्को वुमेन इन माउन्टेनिङ भन्नु, हामीले 3 क्याटेगोरीमा चाहिँ $10,000 चाहिँ पुरस्कार हामीले अर्को वर्षदेखि वितरण क्राइटेरिया कस्तो गराएका छौँ भन्दा उहाँका विभिन्न चिजहरूमा हामीले नम्बरिङ दिने सिस्टमहरू बनाएका छौँ। टोटलमा चाहिँ मिनिमम 70 ल्याउनुपर्छ, र त्यसमा फेरि धेरैजनाको 70 आयो भने बल्ल त्यति बेला चाहिँ ज्युरी टिममा चाहिँ रिनाउन्ड माउन्टेनियरहरू, टुरिज्म एक्सपर्टहरू राखेर हामीहरूले चाहिँ त्यसको आधारमा एउटा डिसिजन गर्ने एउटा प्रोसेस बनाएका छौँ।
4: कार्यक्रममा 32 पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउने कामेरिता शेर्पालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको थियो भने विभिन्न झाँकी सहित हिमाली संस्कृति प्रदर्शन गरिएको थियो।
3: सार्वजनिक संस्थानमा सरकारको लगानी 13% बढे पनि लाभांश भने 5% घटेको देखिएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले संस्थानहरूमा गरेको शेयर र ऋण लगानी 13.4% बढेर 7,98,56,00,00,000 रूपियाँ पुगेको छ। तर लाभांश भने 5.2% खुम्चिएर 8,37,76,00,000,000 सीमित छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: सहकारी में भएको व्यतिथि जाँचबुझ गर्न बनेको आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघ मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा सहकारी क्षेत्रमा देखेको संकटको मुख्य कारण कमजोर नियमन, राजनीतिक हस्तक्षेप र अपारदर्शी सञ्चालन रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा विस्तार गर्दा अध्ययन र मापदण्ड बिना स्वीकृति दिएको उल्लेख छ। केही संचालकले सहकारीको मूल उद्देश्यबाट विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, दुरूपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले बहुनियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको कारण मानेको छ। आयोगले सहकारी सञ्चालक तथा व्यवस्थापकहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष राजनैतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्त्याएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा सुधारका लागि प्रतिबद्धता जनाएको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकता दिएर काम गर्ने जनाएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि आग्रह गर्नुभएको छ। उहाँले श्रम संस्कृति पार्टीमा समाहित हुनलाई आफूले आग्रह गरेको सामाजिक सञ्जालमा लेख्नु भएको छ। उहाँले केपी ओली र प्रचण्ड, प्रचण्ड र शेरबहादुर देउबा, बालेन र रवि लगायतको उदाहरण दिँदै मिल्नका लागि निम्तो पठाउनु भएको हो। निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले ठेक्कामा निवेदन पर्न छाडेको छ। विराटनगर महानगरपालिकाले आह्वान गरेको सड़क कालापत्र र पक्की नाला निर्माणका लागि ठेक्का आह्वान गरिए पनि निर्माण कम्पनीले निवेदन नै हाल्न छाडेको महानगरको योजना महाशाखाका इन्जिनियर सुजन श्रेष्ठले बताउनु भएको छ। महानगरले पछिल्लो पटक विकास निर्माणसँग सम्बन्धित 46 ठेक्का आह्वान गरिएकामा 14 वटामा कुनै पनि निवेदन नपरेको महानगरले जनाएको छ। महानगरले पुनः सूचना जारी गर्दा पनि निवेदन परेको छैन। विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न बनेको समितिले आवेदक मध्येबाट स्वीकृत उम्मेद्वारको सूची सार्वजनिक गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले कागज पत्र छानबिनपछि नामावली सार्वजनिक गरेको हो। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि 43, पूर्वाञ्चल विश्वविद्यालयका लागि 34, पोखरा विश्वविद्यालयका लागि 33, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 13, कृषि तथा वन विश्वविद्यालयका लागि 13, मध्यपश्चिम विश्वविद्यालयका लागि 17, सुदूरपश्चिम विश्वविद्यालयका लागि 18 र राजर्षी जनक विश्वविद्यालयका लागि 21 जनाको दरखास्त स्वीकृत भएको छ। 218 जनाले आवेदन दिएकामा 179 जना उम्मेद्वार प्रतिस्पर्धाका लागि योग्य भएको समितिले जनाएको छ। स्वीकृत उम्मेद्वारले प्रस्तुतिकरण र अन्तर्वार्तामा भाग लिएर त्यसका आधारमा समितिले मूल्याङ्कन गरी सम्बन्धित विश्वविद्यालयको उपकुलपतिका लागि 3 जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिश गर्ने व्यवस्था छ। नेपाल खुल्ला विश्वविद्यालयको रिक्त उपकुलपति पदमा यस अघि नै नियुक्ति प्रक्रिया शुरू भइसकेको छ। सरकारले निजी अस्पतालबाट दिने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको छ।
1: स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा पर्सि शनिबार जेठ 16 गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको हो। बोर्डले निकालेको सूचनामा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट दिने आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको उल्लेख छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा 36 वटा निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा दिइरहेका छन्। अब बोर्डमा 442 सरकारी र 27 सामुदायिक स्वास्थ्य संस्था आबद्ध छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारका लागि 3,500 रूपियाँ बराबरको योगदानका आधारमा 1,00,000 रूपियाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै थप प्रति सदस्य 700 रूपियाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 रूपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान छ। स्वास्थ्य बीमा कार्यक्रममा 59,70,403 जना बीमित छन्।
0: इरानमा अमेरिकाले फेरि आक्रमण गरेको छ। गैराती अमेरिकाले हर्मुज जलमार्ग नजिक आफ्ना सेना र व्यावसायिक जल यातायातका लागि खतरा छानिएका इरानी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको हो। अमेरिकी पक्षले यो कार्यवाही रक्षात्मक र सीमित प्रकृतिको रहेको जनाएको छ।
2: BFBS Gorkha Radio Home.

0: सहकारीमा भएको वेतिथि जाँचबुझ गर्न बनेको आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा कमजोर नियमन, राजनीतिक हस्तक्षेप र अपारदर्शी सञ्चालन सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण हो भनिएको छ। प्रतिवेदनमा सहकारी दर्ता कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा विस्तार गर्दा अध्ययन र मापदण्ड बिना स्वीकृति दिएको उल्लेख छ। केही संचालकले सहकारीको मूल उद्देश्यबाट विचलित हुँदै बचतकर्ताको रकम हिनाबिना दुरूपयोग तथा अपारदर्शी कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले नियामक निकायबीच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको कारण मानेको छ। आयोगले सहकारी सञ्चालक र व्यवस्थापकहरूको प्रत्यक्ष अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्त्याएको निष्कर्ष निकालेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि निम्ता गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै साम्पाङले श्रम संस्कृतिमा समाहित हुन घिसिङलाई आग्रह गरेको जानकारी पनि दिनुभएको छ। केपी ओली र प्रचण्ड, प्रचण्ड र शेरबहादुर, बालेन र रवि लगायतको उदाहरण दिँदै उहाँले मिल्नका लागि निम्तो पठाउनु भएको हो। निर्माण सामग्रीको मूल्य वृद्धिले ठेक्का पट्टामा निवेदन पर्न छाडेको छ। विराटनगर महानगरले आह्वान गरेको सड़क कालोपत्र र पक्की नाला निर्माणका लागि ठेक्का आह्वान गरिए पनि निर्माण कम्पनीले निवेदन नै हाल्न छाडेको महानगरको योजना महाशाखाका इन्जिनियर सुजन श्रेष्ठले जानकारी दिनुभएको हो। पछिल्लो पटक विकास निर्माणसँग सम्बन्धित 46 ठेक्का आह्वान गरेकोमा 14 वटामा एउटा पनि निवेदन नपरेको महानगरले जनाएको छ। महानगरले अर्को जारी गर्दा पनि निवेदन परेको छैन। विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न बनेको समितिले आवेदक मध्येबाट स्वीकृत उम्मेद्वारको सूची सार्वजनिक गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको समितिले कागजपत्र छानबिन नामावली सार्वजनिक गरेको हो। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि 43, पूर्वाञ्चल विश्वविद्यालयका लागि 34 र पोखरा विश्वविद्यालयका लागि 33 जनाको आवेदन स्वीकृत भएको छ। त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 13, कृषि तथा वन विश्वविद्यालयका लागि 13, मध्यपश्चिम विश्वविद्यालयका लागि 17, सुदूरपश्चिम विश्वविद्यालयका लागि 18 र राजर्षि जनक विश्वविद्यालयका लागि 21 जनाको दरखास्त स्वीकृत भएको छ। 218 जनाले आवेदन दिएकामा 179 जना प्रतिस्पर्धाका लागि योग्य भएको समितिले जनाएको छ। स्वीकृत उम्मेद्वारहरूको प्रस्तुतिकरण र अन्तर्वार्तापछि समितिले हरेक विश्वविद्यालयको उपकुलपतिका लागि 3 जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिश गर्ने व्यवस्था छ। प्रेस काउन्सिल नेपालले पेसागत आचरण, विपरीत काम नगर्न, नगराउन संचार माध्यम, पत्रकार एवं सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ। पछिल्लो अनुगमनमा आचरण विपरीतका प्रवृत्ति देखिएको भन्दै काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका अनुसार अनलाइन न्यूज पोर्टल दर्ता गरेर कुनै सामग्री नराख्ने, भ्युअर बढ़ाउन अपुष्ट सामग्री राख्ने, बिना अनुमति सार्वजनिक निकायमा गएर अमर्यादित शैली देखाउने, हप्की डप्की एवं दुर्व्यवहारजन्य क्रियाकलाप गर्ने प्रवृत्ति बढ़ेको छ। काउन्सिलले विद्यालयभित्र गएर अभिभावक, शिक्षक र संरक्षकको अनुमति बेगर बालबालिकासँग अन्तर्वार्ता लिएर भिड नराख्न पनि सजग गराएको छ। तथ्यहीन, अपुष्ट आरोप लगाएर चरित्र एवं गोपनीयता हनन हुने र व्यावसायिक शाखमा असर पर्ने गरी मिथ्या भ्रमपूर्ण सामग्री सम्प्रेषण नगर्न समेत काउन्सिलले चेतावनी दिएको छ। पोखराको फिर्के खोलाको खोला घरका 105 वटा संरचना भत्काइएको छ।
1: पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन शुरू भएको 4 दिनसम्ममा 105 संरचना हटाइएको हो। महानगरपालिकाले यही जेठ 10 गतेदेखि फिर्केका 3 ठाउँबाट अतिक्रमित संरचना हटाउन शुरू गरेको थियो। महानगरका प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले व्यक्तिगत तथा संस्थागत संरचना भत्काइएको जानकारी दिनुभएको छ। हिजो बुधबार मात्र साना ठूला गरी 23 वटा संरचना हटाइएको छ। खोलाघर खाली गर्ने काममा 3 वटा जेसीबी र 2 वटा एक्सकाभेटर प्रयोग गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल र प्राविधिक कर्मचारी समेत संरचना हटाउने काममा खटिएको महानगरले जनाएको छ। विक्रमसम्म 2080 सालमा गरिएको फिर्के नापजाँच प्रतिवेदन अनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका 160 वटा संरचना निर्माण गरिएको छ। फिर्के खोला नै मिचेर 97 वटा अस्थायी संरचना र 35 वटा स्थायी संरचना निर्माण गरेको पाइएको नापजाँच
0: खबर यति नै।
2: नमस्कार।

जेन्जी आन्दोलनमा रासोपाका सांसद गणेश कार्कीको भूमिका शंकास्पद देखिएको भन्दै राष्ट्रिय मानवाधिकार आयोगले छानबिनका लागि सरकारलाई सिफारिश गरेपछि उहाँ सामाजिक सञ्जाल मार्फत आयोगमाथि खनिनु भएको छ। आयोगले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा रासोपाका सभापति रवि लामिछाने सहित 17 जना सांसद

0: माथि छानबिन गर्न सिफारिश गरेको हो। आयोगको प्रतिवेदनमा रासोपारे आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन। सांसदहरूले सभापति लामी छानेलाई जेलबाट निकाल्नेदेखि जिल्ला प्रशासन कार्यालयबाट आन्दोलनको अनुमति लिएको र भीड़लाई उक्साएको प्रतिवेदनमा उल्लेख छ। उनीहरूमाथि छानबिन र दोषी देखिए कार्यवाही गर्न आयोगले सिफारिश गरेको छ। पोखराको पृथ्वी चोकमा सरकारी जग्गा कब्जा गरेर विभिन्न राजनीतिक दलहरूले बनाएका भवनमा डोजर चलाइएको छ। आज पोखरा महानगरपालिकाले प्रमुख राजनीतिक दल र सामाजिक संघ संस्थाका 9 भवनमा डोजर चलाएको हो। यसअघि जेठ 5 गते अमरसिंह माविमा तहत रहेको चौरमा बनाइएका 51 संरचनामा र वर्षौंदेखि राजनीतिक र विवादको केन्द्रमा रहेको फिर्के खोलामा जेठ 10 गते डोजर चलाइएको थियो। खोला घर भित्र बनेका 160 स्थायी र अस्थायी संरचना हटाउने महानगरको अभियान जारी छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि निम्ता गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै साम्पाङले श्रम संस्कृतिमा समाहित हुन घिसिङलाई आग्रह गरेको जानकारी पनि दिनुभएको छ। केपी ओली र प्रचण्ड र शेरबहादुर बालेन र रवि लगायतको उदाहरण दिँदै उहाँले मिल्नका लागि निम्तो पठाउनु भएको हो। बेलायतका करिब 10 लाख युवाले काम, शिक्षा वा कुनै तालिम समेत नभएको रिपोर्ट सार्वजनिक भएको छ। यो अवस्था अझै बढ्न सक्ने देखिएको छ। आउँदो 5 वर्षभित्र 16-24 वर्ष उमेर समूहका हरेक 6 मध्ये 1 युवा यो समस्यामा पर्ने अनुमान छ। हाल यो उमेर समूहका 8 मध्ये 1 युवा काम, शिक्षा र तालिम भन्दा बाहिर रहेको देखिएको छ। लेबरका पूर्व स्वास्थ्य मन्त्री अलन मिलवनले गरेको समीक्षाले एउटा सिंह पुस्ता नै योग्यताको चरणबाट हराउने देखिएको छ। उहाँले पुरानो सत्ताका कारण यो अवस्था आएको आरोप लगाउनु भएको छ। केयर लेभर एलेक्सले 16 वर्षको उमेरमै विद्यालय छोड्नु भएको थियो।
1: Probably about 2 friends have got jobs out of 20 or 30 and that's only because they've got it from family because their dad works with them or something. I can apply for universal credit but I've already done it but I don't want to stay in that for even longer than 2-3 months. I want to find a job ASAP, you know what I mean? I don't want to be on the dole.
0: चितौनको जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थको उत्पादन शुरू गरेको छ। भरतपुर 16 शरणपुरबाट नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत पठाउन थालेको उद्योगका अध्यक्ष जी नारायण बहादुर छेत्रीले बताउनु भएको छ। हाल 2 थरी कच्चा पदार्थ उत्पादन गरिसकेको उद्योगले थप 12 थरी कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ। हेटौडाको बासामाडीमा रहेको इभान्स लाइफ साइन्स उद्योगबाट लौट सल्लो प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी चितवनमा पुनः प्रशोधन गरिएको उहाँको भनाइ छ। कच्चा पदार्थको प्रति किलो 8 लाखदेखि 25 लाखसम्म मूल्य रहेको छ। कच्चा पदार्थ पाकिस्तान, बंगलादेश लगायतका एसियाली देशहरूमा निर्यात गर्ने योजना रहेको उहाँले जानकारी दिनुभएको छ। नेपालका प्राय जसो सबै जिल्लामा लौट सल्लो पाइने हुनाले वार्षिक 1,500 टन लौट सल्लोबाट 3,000 किलो कच्चा पदार्थ उत्पादन गर्न सकिने उहाँको भनाइ छ। उद्योगको मासिक 70-80 किलो कच्चा पदार्थ उत्पादन गर्ने क्षमता छ। यो वर्ष पेट्रोलियम पदार्थको खपत निकै घटेको पाइएको छ।
2: फागुनपछि पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेका कारण थप खपत घटेकामा फागुन अघि पनि कम खपत भएको देखिएको हो। आर्थिक सर्वेक्षण 2082-83 फागुनसम्म सबै प्रकारका पेट्रोलियम पदार्थको खपत घटेको देखिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र एलपी ग्यासको बिक्री अघिल्लो वर्षको तुलनामा घटेको हो। धेरै गिरावट मट्टी तेलमा देखिएको छ। फागुनसम्म मट्टी तेलको आयात 47.7% घटेको छ। पेट्रोलको बिक्री 6.4% घटेर 4,41,000 किलोलिटरमा सीमित भएको छ। यस्तै डिजेलको बिक्री 8.7% घटेर 7,82,000 किलोलिटर पुगेको छ। हवाई इन्धन एटीएफको
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो

झझल को आई रहे छ तिम्रो छिन छिन, झझल को आई रहे छ तिम्रो छिन छिन, आतुर छन ओठहरू तिम्रै नाम लिन, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: सैन्य समुदायमा
1: बेलायन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: झेन्जी विद्रोहमा भूमिका खेलेको बारे मानव अधिकार आयोगले नाम राखेपछि रासोपाका सांसदहरू रिसाएका छन्। आयोगले रासोपाका 17 जना सांसदमाथि सूक्ष्म अनुसन्धानका लागि सिफारिश गरेपछि उनीहरूले आपत्ति जनाएका हुन्। रासोपा सांसदहरू हरि ढकाल, गणेश कार्की र आशिका तामाङले सामाजिक सञ्जालमै स्पष्टीकरण र प्रश्न गर्नुभएको छ। सांसद ढकालले चेतावनीको भाषामा युद्ध नसकिँदै कथा लेखिएको भन्दै तटस्थ भावले युद्ध हेर्नुहोला भन्नुभएको छ। सांसद आशिका तामाङले पीड़ित परिवारको आँसु पुछेको चाहिँ नदेख्ने आयोगले मेरो अभिव्यक्ति भने देखेछ भन्नुभएको छ। सरकारले आफूलाई 18 दिन हिरासतमा राख्दा आयोग कुन दुलोमा थियो भन्दै तामाङले अनुसन्धान गर्ने हो भने हिसाब किताब त्यहीबाट शुरू गर्न चुनौती पनि दिनुभएको छ। सांसद गणेश कार्कीले उत्तेजक भाषण र कही कतै आगो लगाएको हो भने प्रमाण सार्वजनिक गर्न आयोगलाई चुनौती दिनुभएको छ। आयोगले रासोपा सभापति रवि लामिछाने नखुका कारागारबाट बाहिरिएको घटनालाई फौजदारी अपराध भनेको छ। साथै लामिछाने जेलबाट बाहिरिएकै घटना

सुपा सांसदहरू मनिषा र हरिढक्कालाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले रासोपा सांसदहरू सुलभ खरेल, बबलु गुप्ता, कृष्ण कार्की, डाक्टर तोसीमा कार्की, राजीव खत्री, सोम शर्मा र केपी खनाल सहित दीपक बोहरा, ज्वाला संग्रौला, पुरूषोत्तम यादव र शिव यादवमाथि पनि सूक्ष्म अनुसन्धानको सिफारिश गरेको छ। नेपाल ट्रेड युनियन कंग्रेसले ट्रेड युनियन खारेजीको विषय अन्तर्राष्ट्रिय मञ्चमा लैजाने चेतावनी दिएको छ। ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै आज काठमाण्डुमा गरेको प्रदर्शनमा युनियनका पदाधिकारीले ट्रेड युनियन अधिकारको रक्षाका लागि श्रमिक मैत्री बजेट ल्याउन पनि माग गरेका छन्। माइतीघरदेखि नयाँ बानेश्वरसम्म खबरदारी अभियान गर्दै कांग्रेसले राष्ट्रिय श्रम आयोग गठन गर्नुपर्ने, सहकारी पीड़ितलाई न्याय दिनुपर्ने, उपदान पेन्सनको कर खारेज गर्नुपर्ने, जिउन पुग्ने पारिश्रमिक दिनुपर्ने लगायतका माग गरेको छ। नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले अन्तर्राष्ट्रिय कानूनको समेत उल्लंघन गर्दै गर्न खोजिएको र एकपक्षीय ढंगले श्रमिकको अधिकार हनन गर्ने काम स्वीकार्य नहुने भन्दै यो विषय अब अन्तर्राष्ट्रिय मञ्चमा लैजाने चेतावनी दिनुभएको हो। चुनाव जित्दा को पार्टी त्यागेर अर्को पार्टीमा गएपछि रूकुमका दुईजना वडा अध्यक्षको पद गएको छ। नेपाली कांग्रेसबाट निर्वाचित दुईजना वडा अध्यक्षले दल त्याग गरेपछि उनीहरूलाई पार्टीले कार्यवाही गरेको हो। रूकुम मुसिकोट नगरपालिकाका दुईका ओडा अध्यक्ष रविन्द्र केसी र दुर्कोट गाउँपालिका तीनका ओडा अध्यक्ष पुरूषोत्तम विष्टले दल त्यागेर अर्को दलमा गएपछि निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन अनुसार पद रिक्त हुने निर्णय गरेको हो। कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी आएपछि उनीहरू निर्वाचित भएको पद स्वत रिक्त भएको आयोगले जनाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सिंचाई योग्य क्षेत्रफल विस्तार हुँदै गएको देखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले संघीय स्तरमा सञ्चालन गरेको आयोजनाबाट झण्डै 16 लाख हेक्टरमा सिंचाई सुविधा पुगेको देखिएको हो। सिंचाई योग्य जमिनमध्ये 5,32,000 हेक्टरमा वर्षभर नै सिंचाई सुविधा पुगेको छ। मन्त्रालयका अनुसार भूमिगत सिंचाई आयोजनाबाट 5,47,000 हेक्टर सिंचाई विस्तार भएको छ। लिफ्ट र जलाशय सिंचाईबाट सिंचाई कार्यक्रमबाट 6,000 हेक्टर सिंचाई विस्तार भएको छ। ठूला तथा मझौला नदीमा 1,500 किलोमिटर तटबन्ध निर्माणका साथै तटबन्ध निर्माणबाट 13,009 हेक्टर जग्गा उकास भएको छ। दक्षिण एसियाका 8 मुलुक मध्ये सबैभन्दा बढी वन क्षेत्र ओगट्ने मुलुकमा नेपाल दोस्रो स्थानमा परेको छ। पहिलो स्थानमा भूटान छ। आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण अनुसार भूटानमा 69.11%, नेपालमा 46.08% र श्रीलंकामा 34.1% वन क्षेत्र छ। त्यस्तै चीनमा 22.96, भारतमा 21.71, बंगलादेशमा 12.8, पाकिस्तान 4.8, मालदिवसमा 2.7, अफगानिस्तानमा 1.9% मात्रै वन क्षेत्र छ। विश्वको कुल भूभागको 32% वनले ढाकेको छ। गएको फागुनसम्म 23,162 सामुदायिक वन उपभोक्ता समूह मार्फत 25,10,000 हेक्टर हाराहारी वन क्षेत्रको व्यवस्थापन भएको छ। संयुक्त राष्ट्र संघको मौसम विज्ञान संगठनले आउँदो 4 वर्षभित्र विश्वले रेकर्ड तोड्ने गर्मी वर्ष झेल्नुपर्ने चेतावनी दिएको छ। यही वर्षको अन्त्यतिर एल निनो मौसमीय घटना विकसित हुने अपेक्षा गरिएको भन्दै संगठनले विश्व तापक्रमको रेकर्ड सन् 2027 तोडिन सक्ने समेत बताएको छ। जीवाश्म इन्धनबाट हुने कार्बन डाइअक्साइड उत्सर्जन निरन्तर बढ़िरहेकोले पृथ्वीमा थप ताप थुनिएर बसेको र चरम मौसमीय घटना बढ़ाइरहेको पनि संगठनको भनाइ छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मलेसियामा जारी एसियन गेम्स छनौट अन्तर्गत महिला क्रिकेटमा इण्डोनेसियालाई हराउँदै नेपाल सेमी फाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हराएसँगै सेमी फाइनलमा पुगेको हो। मलेसियाको बाबीमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको इण्डोनेसियाले निर्धारित 20 ओभरमा 4 विकेटको क्षतिमा 113 रन बनाएको थियो। नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। नेपालको जितमा कप्तान इन्दु वर्माले अभिजित 42 रन बनाउनुभयो भने सोनी पाखरीले 29 रन जोड्नुभयो। यसअघि नेपालले पहिलो खेलमा चीनलाई 19 रनले हराएको थियो। समूह विजेता बन्दै नेपाल सेमी फाइनलमा पुगेको हो। एसिया छनौटमा नेपाल रहेको समूह बीमा चीन र इण्डोनेसिया छन्। समूह एमा हङकङ मलेसिया र थाइल्याण्ड छन्। नेपालले सेमी फाइनलमा घरेलु टोली मलेसियासँग खेल्नेछ। प्रतियोगिताका शीर्ष 3 टोली एसिया खेलकुदका लागि छनौट हुनेछन्। जेएनजी विद्रोहमा भूमिका खेलेको बारे मानव अधिकार आयोगले नाम राखेपछि रासोपाका सांसदहरू रिसाएका छन्। आयोगले रासोपाका 17 सांसदमाथि सूक्ष्म अनुसन्धानका लागि सिफारिश गरेपछि उनीहरूले आपत्ति जनाएका हुन्। रासोपा सांसदहरू हरि ढकाल, गणेश कार्की र आशिका तामाङले सामाजिक सञ्जालमै प्रष्टीकरण र प्रश्न गर्नुभएको छ। सांसद ढकालले चेतावनीको भाषामा युद्ध नसकिँदै कथा लेखिएको भन्दै तटस्थ भावले युद्ध हेर्नुहोला भन्नुभएको छ। सांसद आशिका तामाङले पीड़ित परिवारको आँसु पुछेको चाहिँ नदेख्ने आयोगले मेरो अभिव्यक्ति भने देखेछ भन्नुभएको छ। सरकारले आफूले 18 दिन हिरासतमा राख्दा आयोग कुन धुलोमा थियो भन्दै तामाङले

अनुसन्धान गर्ने हो भने हिसाब किताब त्यहीबाट शुरू गर्न चुनौती पनि दिनु भएको छ। सांसद गणेश कार्कीले उत्तेजक भाषण र कहीँ कतै आगो लगाएको हो भने प्रमाण सार्वजनिक गर्न आयोगलाई चुनौती दिनु भएको छ। आयोगले रासोपा सभापति रवि लामिछाने नखु कारागारबाट बाहिरिएको घटनालाई फौजदारी अपराध भनेको छ। साथै लामिछाने जेलबाट बाहिरिएकै घटनामा रासोपा सांसदहरू मनिष झा र हरि ढकाललाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले रासोपा सांसदहरू सुलभ खरेल, बबलु गुप्ता, कृष्ण कार्की, डाक्टर तोशिमा कार्की, राजीव खत्री, सोम शर्मा र केपी खनाल सहित दीपक बोहरा, ज्वाला संग्रौला, पुरूषोत्तम यादव र शिव यादवमाथि पनि सूक्ष्म अनुसन्धानको सिफारिश गरेको छ। नेपाली कांग्रेसले भदौ विद्रोह घटना सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। आयोगको प्रतिवेदनले सरकारले गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको आफ्नो दावीलाई पुष्टि गरेको कांग्रेसले जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसीले जारी गरेको विज्ञप्तिमा आयोगले पूर्व कार्की आयोगका अध्यक्षमाथि समेत दोष देखाउँदै सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ। साथै प्रतिवेदन चुनाव अघि सार्वजनिक नगरिनुको पछाडि नियोजित उद्देश्य रहेको भन्दै यसको निष्पक्षतामाथि शंका पुष्टि भएको कांग्रेसको दावी छ। पार्टीले आन्दोलनका क्रममा भएका हिंसात्मक घटना, सरकारी तथा निजी सम्पत्तिमा भएको क्षति, आगजनी, लुटपाट र हत्या भएका घटनामा संलग्नमाथि निष्पक्ष अनुसन्धान र कार्यवाही गर्नुपर्ने जनाएको छ। साथै राज्य पक्षबाट भएको अत्याधिक बल प्रयोगका घटनामा पनि कानूनी दायराभित्र कार्यवाही हुनुपर्ने कांग्रेसको माग छ। कांग्रेसले मृतक तथा घाइतेका परिवारलाई न्याय र राहत दिन, निजी क्षेत्रको क्षतिपूर्ति सुनिश्चित गर्न तथा सुरक्षा निकायलाई मानव अधिकार मैत्री बनाउन आवश्यक सुधार गर्न सरकारसँग आग्रह गरेको छ। नेपालमा स्वास्थ्य कर्मीको संख्या बढ़ेर 3,85,000 भन्दा बढ़ी पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को तथ्याङ्क अनुसार मुलुकभर चिकित्सक, नर्स र हेल्थ असिस्टेन्ट लगायत 3,85,370 स्वास्थ्य कर्मी सरकारको आधिकारिक निकायमा दर्ता भएको पाइएको हो। 2081 फागुनसम्म यो संख्या 3,66,505 थियो। हाल मुलुकमा 54,000 भन्दा बढ़ी चिकित्सक र 1,28,000 भन्दा बढ़ी नर्स दर्ता भएका छन्। यता चालू आर्थिक वर्षमा अस्पताल जाने बिरामीको संख्या पनि घटेको पाइएको छ। फागुनसम्म सरकारी तथा निजी अस्पतालमा 4,52,00,000 बिरामीले सेवा लिएका छन्। तथ्याङ्क अनुसार नेपालमा एक चिकित्सकले औसतमा 1,000 बिरामी हेर्नुपर्ने अवस्था रहेको छ। इरान र अमेरिका बीच फेरि ड्रोन हानाहान भएको छ। शान्ति सम्झौताको प्रयास टाढ़िँदै गएपछि दुवै देशबीच ड्रोन हानाहान भएको खबर छ। अमेरिकी फौजले रक्षात्मक कार्यवाही स्वरूप इरानको सैन्य नियन्त्रणमा स्टेशनमा आक्रमण गरिएको बताएको छ। इरानले भने अमेरिकी आधार अड्डामा जवाफी आक्रमण गरिएको बताएको छ। इरानी अधिकारीहरूले आक्रमणको थप जानकारी नदिए पनि कुवेतका अमेरिकी शिविर नजिक ड्रोन देखिएको खबर छ। मध्य पूर्व मामिला विशेषज्ञ क्रिस्टेन फोरेन्टेनले भने यी दुई मुलुक पूर्ण रूपको युद्धमा फर्केलान भन्ने नलागेको टिप्पणी गर्नुभएको छ। हवाई आक्रमण भइरहँदा युद्ध विराम भने औपचारिक रूपमा तोडिएको छैन। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसा।

0: सुनिरहनुहोस् समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपालमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या बढ़ेको छ। आर्थिक वर्ष 2080-81 उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या 6,72,499 रहेकोमा आर्थिक वर्ष 2081-82 10.9% बढ़ेर 7,45,770 पुगेको हो। सबैभन्दा धेरै व्यवस्थापन संकायमा 50.5% अध्ययनरत छन्। कृषि संकायमा सबैभन्दा कम 0.15% विद्यार्थी रहेको तथ्याङ्कले देखाएको छ। 80% विद्यार्थी भने शिक्षाशास्त्र मानविकी तथा समाजशास्त्र संकायमा अध्ययनरत छन्। साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा 75.3% विद्यार्थी अध्ययनरत रहेको पनि सर्वेक्षणमा उल्लेख छ। हाल मुलुकमा 21 विश्वविद्यालय र 8 स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्। रसुवामा बनिरहेको 216 मेगावट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको वेयर गेट ड्याम गेटको उद्घाटन गरिएको छ। नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेङले आज रसुवामा आयोजित कार्यक्रममा वेयर गेट उद्घाटन गर्दै आयोजना निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। नेपालकै ठूलो प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको यो आयोजना सन् 2027 मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाल ट्रेड युनियन कांग्रेसले ट्रेड युनियन खारेजीको विषय अन्तर्राष्ट्रिय मञ्चमा लैजाने चेतावनी दिएको छ। ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै आज काठमाडौँमा गरेको प्रदर्शनमा युनियनका पदाधिकारीले ट्रेड युनियन अधिकारको रक्षाका लागि श्रमिक मैत्री बजेट ल्याउन पनि माग गरेका छन्। माथिघरदेखि नयाँ बानेश्वरसम्म खबरदारी अभियान गर्दै कांग्रेसले राष्ट्रिय श्रम आयोग गठन गर्नुपर्ने, सहकारी पीड़ितलाई न्याय दिनुपर्ने, उपदान पेन्सनको कर खारेज गर्नुपर्ने, जिउन पुग्ने पारिश्रमिक दिनुपर्ने लगायतका माग गरेको छ। नेपाल ट्रेड युनियनका कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले अन्तर्राष्ट्रिय कानूनको समेत उल्लंघन गर्दै खारेज गर्न खोजिएको र एकपक्षीय ढंगले श्रमिकको अधिकार हनन गर्ने काम स्वीकार्य नहुने भन्दै यो विषय अब अन्तर्राष्ट्रिय मञ्चमा लैजाने चेतावनी दिनुभएको हो। दक्षिण एसियाका 8 मुलुक मध्ये सबैभन्दा बढ़ी वन क्षेत्र ओगट्ने मुलुकमा नेपाल दोस्रो

0: स्थानमा परेको छ। पहिलो स्थानमा भुटान छ। आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण अनुसार भुटानमा 69.71%, नेपालमा 46.08 र श्रीलंकामा 34.1% वन क्षेत्र छ। त्यस्तै चीनमा 22.9 छ, भारत 21.71, बंगलादेशमा 12.8, पाकिस्तान 4.8, मालदिव्समा 2.7 र अफगानिस्तानमा 1.9% मात्रै वन क्षेत्र छ। विश्वको कुल भूभागको 32% वनले ढाकेको छ। गएको फागुनसम्म 23,162 सामुदायिक वन उपभोक्ता समूह मार्फत 25,10,000 हेक्टर हाराहारी वन क्षेत्रको व्यवस्थापन भएको छ। चुनाव जित्दाको पार्टी त्यागेर अर्को पार्टीमा गएपछि रूकुमका दुईजना वडा अध्यक्षको पद गएको छ। नेपाली कांग्रेसबाट निर्वाचित दुईजना वडा अध्यक्षले दल त्याग गरेपछि उनीहरूलाई पार्टीले कार्यवाही गरेको थियो। रूकुम मुसिकोट नगरपालिका दुईका वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिकाका तीनका वडा अध्यक्ष पुरूषोत्तम विष्टले दल त्यागेर अर्को दलमा गएपछि निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन अनुसार पद रिक्त हुने निर्णय गरेको हो। कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी आएपछि उनीहरू निर्वाचित भएको पद स्वत रिक्त भएको आयोगले जनाएको छ। संयुक्त राष्ट्रसंघको मौसम विज्ञान संगठनले आउँदो 4 वर्षभित्र विश्वले रेकर्ड तोड्ने गर्मी वर्षा झेल्नुपर्ने चेतावनी दिएको छ। यही वर्षको अन्त्यतिर एल निनो मौसमी घटना विकसित हुने अपेक्षा गरिएकाले भन्दै संगठनले विश्व तापक्रमको रेकर्ड सन् 2027 तोडिन सक्ने समेत बताएको छ। इरान र अमेरिका बीच फेरि ड्रोन हानाहान भएको छ। शान्ति सम्झौताको प्रयास टाढिँदै गएपछि दुवै देशबीच ड्रोन हानाहान भएको खबर छ। अमेरिकी फौजले रक्षात्मक कार्यवाही स्वरूप इरानको सैन्य नियन्त्रण स्टेशनमा आक्रमण गरिएको बताएको छ। इरानले भने अमेरिकी आधार अड्डामा जवाफी आक्रमण गरिएको बताएको छ। इरानी अधिकारीहरूले आक्रमणको थप जानकारी नदिए पनि कुवेतका अमेरिकी शिविर नजिक ड्रोन देखिएको खबर छ। मध्य पूर्व मामिला विज्ञ क्रिस्टियन फोन्टेरोनले भने यी दुई मुलुक पूर्ण रूपको युद्धमा फर्केलान् भन्ने नलागेको टिप्पणी गर्नु भएको छ।
1: The U.S. is saying we're only acting defensively. Iran is trying to get off little strikes to show that it still has bullets in its arsenal. So this is both sides still saber rattling with, you know, a little bit of active fire, but nothing in what we'd expect if either side were going to launch really serious strikes.
0: हवाई आक्रमण भइरहँदा युद्ध विराम भने औपचारिक रूपमा तोडिएको छैन। मलेसियामा जारी एसियन गेम्स छनौट अन्तर्गत महिला क्रिकेटमा इण्डोनेसियालाई हराउँदै नेपाल सेमी फाइनलमा पुगेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: जेएनजी विद्रोहमा भूमिका खेलेको बारे मानवाधिकार आयोगले नाम राखेपछि रासोपाका सांसदहरू रिसाएका छन्।
4: आयोगले रासोपाका 17 सांसदमाथि सूक्ष्म अनुसन्धानका लागि सिफारिश गरेपछि उनीहरूले आपत्ति जनाएका हुन्। रासोपाका सांसदहरू हरि ढकाल, गणेश कार्की र आशिका तामाङले सामाजिक सञ्जालमै प्रष्टीकरण र प्रश्न गर्नुभएको छ। सांसद ढकालले चेतावनीको भाषामा युद्ध नसकिँदै कथा लेखिएको भन्दै तटस्थ भावले युद्ध हेर्नुहोला भन्नुभएको छ। सांसद आशिका तामाङले पीड़ित परिवारको आँसु पुछेको चाहिँ नदेख्ने आयोगले मेरो अभिव्यक्ति भने देखेछ भन्नुभएको छ। सरकारले आफूलाई 18 दिन हिरासत राख्दा आयोग कुन दुलोमा थियो भन्दै तामाङले अनुसन्धान गर्ने हो भने हिसाब किताब त्यहीबाट शुरू गर्न चुनौती पनि दिनुभएको छ। सांसद गणेश कार्कीले उत्तेजक भाषण र कहीँ कतै आगो लगाएको हो भने प्रमाण सार्वजनिक गर्न आयोगलाई चुनौती दिनुभएको छ। आयोगले रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट बाहिरिएको घटनालाई फौजदारी अपराधको छ। साथै लामिछाने जेलबाट बाहिरिएकै घटनामा रासोपा सांसदहरू मनिष झा र हरि ढकाललाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले रासोपा सांसदहरू सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डाक्टर तोसीमा कार्की, राजीव खत्री, सोम शर्मा र केपी खनाल सहित दीपक बोहरा, ज्वाला संग्रौला, पुरूषोत्तम यादव र शिव यादवमाथि पनि सूक्ष्म अनुसन्धानको सिफारिश गरेको छ।
3: नेपाली कांग्रेसले भदौ विद्रोह घटना सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। आयोगको प्रतिवेदनले सरकारले गठन गरिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको आफ्नो दावीलाई पुष्टि गरेको कांग्रेसले जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसले जारी गरेको विज्ञप्तीमा आयोगले पूर्व कार्की आयोगका अध्यक्षमाथि समेत दोष देखाउँदै सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ। साथै प्रतिवेदन चुनाव अघि सार्वजनिक नगरिनुको पछाडि नियोजित उद्देश्य रहेको भन्दै यसको निष्पक्षतामाथि शंका पुष्टि भएको कांग्रेसको दावी छ। पार्टीले आन्दोलनका क्रममा भएका हिंसात्मक घटना, सरकारी तथा निजी सम्पत्तिमा भएको क्षति, आगजनी, लुटपाट र हत्या भएका घटनामा संलग्नमाथि निष्पक्ष अनुसन्धान र कार्यवाही गर्नुपर्ने जनाएको छ। साथै राज्य पक्षबाट भएको अत्याधिक बल प्रयोगका घटनामा पनि कानूनी दायराभित्र कार्यवाही हुनुपर्ने माग गरिएको छ। कांग्रेसले मृतक तथा घाइतेका परिवारलाई न्याय र राहत दिन, निजी क्षेत्रको क्षतिपूर्ति सुनिश्चित गर्न र सुरक्षा निकायलाई मानव अधिकार मैत्री बनाउन आवश्यक सुधार गर्न सरकारसँग आग्रह गरेको छ। नेपालमा स्वास्थ्य कर्मीको संख्या बढ़ेर 3,85,000 भन्दा बढ़ी पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 तथ्याङ्क अनुसार मुलुकभर चिकित्सक, नर्स र हेल्थ असिस्टेन्ट लगायत 3,85,370 स्वास्थ्य कर्मी सरकारको आधिकारिक निकायमा दर्ता भएको पाइएको हो। 281

0: 81 फागुनसम्म यो संख्या 3,66,505 थियो। हाल मुलुकमा 54,000 भन्दा बढी चिकित्सक र 1,28,000 भन्दा बढी नर्स दर्ता भएका छन्। यता चालू आर्थिक वर्षमा अस्पताल जाने बिरामीको संख्या भने घटेको पाइएको छ। फागुनसम्म सरकारी तथा निजी अस्पतालमा 4,52,00,000 बिरामीले सेवा लिएका छन्। तथ्याङ्क अनुसार नेपालमा एक चिकित्सकले औसतमा 1,000 बिरामी हेर्नुपर्ने अवस्था रहेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुको लगेजमा ट्याग अनिवार्य गर्न परिपत्र जारी गरेको छ। महासंघले मातहतका सबै सदस्यलाई 40 किलोसम्मको सुटकेस ब्याग तथा झिक्टी घुम्टामा लगेज टोकन अनिवार्य गर्न निर्देशन दिएको हो। यसअघि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र महासंघ बीच भएको सम्झौता कार्यान्वयनका लागि यस्तो परिपत्र गरिएको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिनुभयो। बेलायतका करिब 10,00,000 युवाले काम, शिक्षा वा कुनै तालिम समेत नभएको रिपोर्ट सार्वजनिक भएको छ। यो अवस्था अझै बढ्न सक्ने देखिएको छ। आउँदो 5 वर्षभित्र 16 देखि 24 वर्ष उमेर समूहका हरेक 6 जना मध्ये 1 जना युवा यो समस्यामा पर्ने अनुमान छ। हाल यो उमेर समूहका 8 मध्ये 1 जना युवा काम, शिक्षा र तालिम भन्दा बाहिर रहेको देखिएको छ। लेबरका पूर्व स्वास्थ्य मन्त्री अलन मिलबर्नले गरेको समीक्षाले एउटा सिंगो पुस्ता नै योग्यताको चरणबाट हराउने देखिएको छ। उहाँले पुरानो सत्ताका कारण यो अवस्था आएको आरोप लगाउनु भएको छ। लिभर एलेक्सले 16 वर्षको उमेरमै विद्यालय छाड्नु भएको थियो।
1: Probably about 2 friends who got jobs out of 20 or 30. And that's only because they've got it from family, because their dad works with them or something. I can apply for universal credit, but I've already done it, but I don't want to stay in that for even longer than 2-3 months. I want to find a job ASAP, you know what I mean? I don't want to be on the dole.
0: काब महिला भलिबल च्याम्पियनशीपमा भारतलाई हराउँदै कागजस्थान फाइनलमा पुगेको छ। त्रिपुरेश्वरको 10 रंगशाला कवडहलमा आज भएको सेमी फाइनलमा कागजस्थानले भारतलाई 3-0 सोझो सेटमा हराएसँगै फाइनलमा पुगेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: नेपाली एमएमए फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सीजन 5 को सेमीफाइनलमा पुग्नु भएको छ. ग्यालेक्सी एरिनामा भएको क्वार्टर फाइनलमा फिलिपिन्सका किम्बर्ट अल्टिनो अलिन्टो जोनलाई पराजित गर्दै रविन्द्र सेमीफाइनलमा पुग्नु भएको हो. बझाङको बाघ भनेर चिनिने ढाँटले सेमीफाइनलमा जापान र न्यूजील्याण्ड बीचको विजेतासँग खेल्नुहुनेछ. यसअघि गत वर्ष भारतको ग्रेटर नोएडामा भएको मेट्रिक्स फाइट नाइट 17 भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै रविन्द्रले टाइटल जित्नु भएको थियो. रविन्द्र पछिल्लो समय नेपाली एमएमएमा सबैभन्दा चर्चित फाइटरको रूपमा परिचित हुनुहुन्छ. प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गणतन्त्र दिवस मूल समारोहमा प्रधानमन्त्री वीरेन्द्र शाह अनुपस्थित हुने निर्णयप्रति आपत्ति जनाएको छ. सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दलको संयुक्त बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाउनु भएको हो.
4: म त यसलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमा लिन्छु, किनभने हिजोको अभ्यासमा अहिलेसम्मको अभ्यासमा चाहिँ यो भएको छैन. होइन, अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने थियो. डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन, तर पनि सबै प्रतिपक्षको पनि कुराहरू सुनिन्थ्यो, तर अहिले त्यो देखिरहेको छैन. जनताहरूमा एक किसिमको जुन उत्साह थियो अस्तिसम्मको, एक किसिमको निराश भइसकेको अवस्था छ.
3: संयुक्त राष्ट्रसंघको मौसम विज्ञान संगठनले आउँदो 4 वर्षभित्र विश्वले रेकर्ड तोड्ने गर्मी वर्ष झेल्नुपर्ने चेतावनी दिएको छ.
5: यही वर्षको अन्त्यतिर एल निनो मौसमीय घटना विकसित हुने अपेक्षा गरिएको भन्दै संगठनले विश्व तापक्रमको रेकर्ड सन् 2027 तोडिन सक्ने समेत बताएको छ. जीवाश्म इन्धनबाट हुने कार्बन डाइअक्साइड उत्सर्जन निरन्तर बढ़िरहेकोले पृथ्वीमा थप ताप थुनिएर बसेको र चरम मौसमीय घटना बढ़ाइरहेको पनि संगठनको भनाइ छ. यही प्रणालीका कारण बेलायत र युरोपमा यो साता रेकर्ड तोड्ने गर्मीको लहर देखिएको खबर छ. विश्वव्यापी ताप वृद्धि का कारण अहिले नै प्रत्येक मिनट एकजनाको ज्यान गइरहेको अनुमान गरिएको छ. विश्व मौसम विज्ञान संगठनका लागि बेलायतको मौसम कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार सन् 2026 2030 बीच कम्तीमा एक वर्ष सन् 2024 भन्दा बढी तातो हुने सम्भावना 86% छ.
3: मुस्लिमहरूको दोस्रो महान पर्व बकर ईद एक आपसमा खुशियाली साटासाट गर्दै मधेससहित देशभर मनाउँदैछन्. जनकपुरबाट लक्ष्मण यादव.
6: मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकरिद पर्व आज मधेस सहित देशभर मनाउँदैछ. आज बिहानै स्नान गरी नजिकैको मस्जिदमा सामूहिक रूपमा नमाज अदा गरेर एक आपसमा शुभकामना आदान प्रदान गरेर घरमा पकवान सहित विशेष गरी खसीको मासु खाने र खुवाउने चलन छ. पुरुषहरूले एक आपसमा खुसियाली साटासाट गरिरहँदा महिलाहरूलाई भने पर्वको तयारीले भ्याइ नभ्याइछ. नमाज अदा गरिसकेपछि अधिकांश समय भान्सामै व्यतीत गर्नु परेको सुनाउँदै जनकपुर धाम चारकी सहिदा खातुनले विभिन्न परिकारहरू तयार गरेको बताउनु भयो.
7: भनेर किचन ओन्ली अन किचनमा उनी सीमित भइरहन्छ. खसीको मासु हुन्छ अनि खिरहरू हुन्छ, सेवई हुन्छ, यहीहरू स्पेसल हुन्छ. सेवईको चाहिँ एउटा हामीले जर्दा भन्छ, त्यो बनाउँछ चावलको.
6: ईद उल फितर अर्थात् रमजान पर्वको 17 दिनमा यो पर्व मनाउने गरिएको छ. हिजरी सम्बत 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल सलामलाई बलिदान गर्न तयार भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिएको मुस्लिम अगुवा आबिद हुसेनले बताउनु भयो.
8: छोरालाई कुर्बानी गर्नको लागि सबै तयारी गरेर गरिसकेपछि कुर्बानी गर्ने बेलामा उहाँको अल्लाह

0: हुकुम भयो कि अब चाहिँ तपाईँको कुर्बानी कबुल भयो, तपाईँले छोरालाई कुर्बानी दिनु पर्दैन, एउटा डुम्बाको चाहिँ कुर्बानी भयो भनेर त्यही परम्परा अहिलेसम्म त्यो कुर्बानी दिने चलन चाहिँ हाम्रो चाहिँ छ।
1: कुर्बानी गरिएको मासु तीन भागमा बाँड्ने परम्परा छ। एक भाग गरिब तथा विपन्न परिवारलाई, अर्को भाग आफन्त तथा इष्ट मित्रलाई, र तेस्रो भाग आफ्नै परिवारका लागि राख्ने धार्मिक मान्यता रहेको छ। धार्मिक विश्वास अनुसार इब्राहिमले सन्तान प्राप्तिको कामना गर्दै अल्लाहसँग मनोकामना गरेका थिए। सन्तान प्राप्त भएपछि कुर्बानी दिने उनको प्रतिबद्धता थियो।
2: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुको लगेजमा ट्याग अनिवार्य गर्न परिपत्र जारी गरेको छ। महासंघले मातहतका सबै सदस्यलाई 40 किलोसम्मको सुटकेस, ब्याग तथा जिम्टी गुम्टामा लगेज टोकन अनिवार्य गर्न निर्देशन दिएको हो। यसअघि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र महासंघ बीच भएको सम्झौता कार्यान्वयनका लागि यस्तो परिपत्र गरिएको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिनुभयो। टोकनमा बुकिङ गर्ने कर्मचारी, चालक र कम्पनीको नाम समेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। लगेजमा ट्याग राख्ने व्यवस्था छोटो तथा लामो दूरीका सबै सवारीमा लागू हुने जनाइएको छ। काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: Aha Radio.
1: Nakali, nakali, hasili, rasili, nakali, hazali.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: अर्थमन्त्री डाक्टर स्वर्गीय मुवागलीले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराउनु भएको छ. राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा अर्थमन्त्री वाग्लीले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान सहितको बजेटबारे जानकारी गराउनु भएको हो. भेटमा उहाँले आर्थिक सर्वेक्षण 2082-83 र सार्वजनिक संस्था सम्बन्धी वार्षिक प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गर्नुभएको छ. अर्थमन्त्रीले भोलि जेठ 15 गते संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ. प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेएनजी विद्रोहबारे मानवाधिकार आयोगले बुझाएको प्रतिवेदनमा कार्यवाहीका लागि नाम तोकिएकाहरूलाई राजनीतिक संरक्षण नगर्न सरकारको ध्यानाकर्षण गराएको छ.
4: आयोगले तत्कालीन प्रधानमन्त्री, गृह र संचार मन्त्रीसँगै सुरक्षा निकायका उच्च पदस्थ र राजसभाका 17 सांसद लगायत दर्जनौमाथि कार्यवाही अघि बढाउन सिफारिश गरेको छ. कांग्रेस प्रवक्ता देवराज चालिसेले आज 6 बुधे वक्तव्य जारी गर्दै भदौ 23-24 को घटनामा संलग्न जुनसुकै ओहदा र जुनसुकै दलका सांसद भए पनि राजनैतिक संरक्षण बिना कानूनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको हो. वक्तव्यमा आयोगको सिफारिशप्रति सरकारले जवाफदेहिता सहित आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने, विद्रोहमा राज्यको तर्फबाट भएको अत्यधिक बल प्रयोग र सबै हिंसात्मक घटनामा किटान गरेका सांसद, व्यक्ति र निकायमाथि कार्यवाही अघि बढाउनु पर्ने माग गरिएको छ. हिंसात्मक गतिविधिमा संलग्न जोसुकै र जुनसुकै ओहदाको भए पनि पक्षपातपूर्ण व्यवहार नगर्न र कार्यवाहीका लागि सरकारी प्रभाव र राजनैतिक दबाव मुक्त बनाइनुपर्ने कांग्रेसको भनाइ छ. अत्यधिक बल प्रयोगबाट ज्यान गुमाएका र घाइते नागरिकका परिवारलाई न्याय, राहत र पुनर्स्थापना गर्नुपर्ने, निजी क्षेत्रमा पुर्याइएको हानि नोक्सानीलाई राज्य अभिभावक बनेर क्षतिपूर्ति दिनुपर्ने र सुरक्षा निकायलाई आधुनिक, प्रभावकारी र मानवाधिकार मैत्री बनाउनका लागि पुनरावलोकन र सुधार गर्न पनि कांग्रेसले माग गरेको छ. अघिल्लो सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको अधुरो, अपुरो र सीमित अनुसन्धानलाई मानवाधिकार आयोगको प्रतिवेदनले समेत अपर्याप्त देखाएको भन्दै कांग्रेसले सिफारिश अनुसार कार्कीमाथि समेत सूक्ष्म अनुसन्धान गर्न माग गरेको छ. भदौ 23 को आन्दोलनको प्रारम्भिक चरण शान्तिपूर्ण र सुशासनको मागसँग सम्बन्धित भए पनि पछि योजनाबद्ध रूपमा हिंसात्मक घुसपैठ भएको निष्कर्ष पनि कांग्रेसले निकालेको छ.
3: जेएनजी विद्रोहको प्रतिवेदन सरकारको जिम्मा लगाएको मानवाधिकार आयोगले नियम अनुसार कम्तीमा 3 महिनाभित्र सिफारिश कार्यान्वयनमा जानुपर्ने अडान राखेको छ. आयोगको सिफारिश कार्यान्वयन नभए मुलुकमा दण्डहीनता अझै मैलाउने चेतावनी समेत दिएको छ. आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले,
5: हिजो प्रतिवेदन सरकारलाई बुझाउनु भयो हजुरहरूले, आयोगको प्रतिवेदन अधुरो हो भन्छन्, सही हो यो कुरा?
6: अब आयोगले त पूर्ण भनेर गरेको, अब बाहिर पब्लिकले हेर्ने, अब्जर्भरले हेर्ने कुराहरूलाई त हामीले हेर्ने कुरो भएन होइन. तर मानवाधिकार आयोगले आफूले अनुसन्धान गरेर सार्वजनिक गरेको प्रतिवेदनलाई अब बाहिरबाट चाहिँ पब्लिकले, नागरिकहरूले आफ्नो किसिमले एनालाइसिस गर्न स्वतन्त्र नै हुनुहुन्छ, तर आयोगले चाहिँ प्राप्त तथ्यको आधारमा सार्वजनिक गरेको हो.
5: सरकारलाई जिम्मा चाहिँ लगाइयो, कार्यान्वयन हुनेमा आयोग कतिको आशावादी छ?
6: अब यस्तो छ, यो एउटा कुरो के छ भने सिफारिस कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय मानवाधिकार आयोगको कहिले पनि होइन होइन. यो विषय चाहिँ सरकारकै जिम्मेवारी हो, मानवाधिकार आयोगको जिम्मेवारी होइन. अब सरकारको अहिलेको सन्दर्भमा यो दण्डहीनतालाई चाहिँ सुरक्षा दिनु हुँदैन भन्ने सरकारको सबै सरकारहरूले भन्दै आएको हो, अहिलेको सरकारले नै भनेको अवस्थामा अब हामी चाहिँ सकारात्मक भएर हेर्नुपर्छ, आशा गरौँ पक्कै कार्यान्वयन होला.
5: तर यो बेला बेलामा आयोगकै अध्यक्षको मुखबाट सुनिन्छ सिफारिसको 33% मात्रै कार्यान्वयन भइरहेछ भनेर, यही प्रतिवेदन चाहिँ कार्यान्वयन कसरी होला र?
6: अब यो त कार्यान्वयन गर्ने मानवाधिकार आयोगको जिम्मेवारी र काम नभएको हुनाले अब यो त सरकारले गर्ने हो. आयोगका सिफारिस कार्यान्वयन नगर्ने हो भने अब दण्डहीनता चाहिँ देशमा बढेरै जाने हुनाले कार्यान्वयन गर्नुको विकल्प छैन भन्ने लाग्छ.
5: यदि कार्यान्वयन भएन भने आयोगले चाल्ने अर्को कुनै कदम हुन्छ?
6: आयोग यस्तो हुन्छ, मानवाधिकार आयोगले कुनै पनि सिफारिस गरेर पठाइसकेपछि 3 महिनाभित्रमा सरकारले कार्यान्वयन गरिसक्नुपर्छ होइन.

0: कार्यान्वयन गरेन भने अब मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा जसले सिफारिस कार्यान्वयन गर्दैन उसको नाम चाहिँ मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा सार्वजनिक गर्ने भन्ने संविधानमा व्यवस्था छ। आयोगले गर्न सक्ने चाहिँ त्यही मात्रै रह।
1: अनि आयोगको प्रतिवेदन कार्यान्वयन भयो भने फौजदारी मुद्दा भूतलक्षी हुँदैन भन्ने यो सिद्धान्त छ नि, एउटा सर्वमान्य खण्डित हुँदैन।
0: अब यसमा के छ भने एउटा यो फौजदारी कानुनको सर्वमान्य सिद्धान्तको कुरा रह्यो, अब मानव अधिकारको विषय पनि फेरि सँगसँगै रहन्छ र मानव अधिकारको उल्लङ्घनका विषयमा अब यो खालका प्राक्टिसहरू छन् होइन, र सर्वोच्च अदालतले गरेको चाहिँ फैसलालाई नै आधार मानेर, नजिरलाई नै आधार मानेर त्यो बोलेको स्थिति हो।
2: जेएनजी विद्रोहमा भूमिका खेलेको बारे मानव अधिकार आयोगले नाम राखेपछि रासोपाका सांसदहरू रिसाएका छन्। आयोगले रासोपाका 17 सांसदमाथि सूक्ष्म अनुसन्धानका लागि सिफारिस गरेपछि उनीहरूले आपत्ति जनाएका हुन्। रासोपा सांसदहरू हरि ढकाल, गणेश कार्की र आशिका तामाङले सामाजिक सञ्जालमै प्रष्टीकरण र प्रश्न गर्नुभएको छ। सांसद ढकालले चेतावनीको भाषामा युद्ध नसकिँदै कथा लेखिएको भन्दै तटस्थ भावले युद्ध हेर्नुहोला भन्नुभएको छ। सांसद आशिका तामाङले पीड़ित परिवारको आँसु पुछेको चाहिँ नदेख्ने आयोगले मेरो अभिव्यक्ति भने देखेछ भन्नुभएको छ। सरकारले आफूलाई 18 दिन हिरासतमा राख्दा आयोग कुन दुलोमा थियो भन्दै तामाङले अनुसन्धान गर्ने हो भने हिसाब किताब त्यहीबाट शुरू गर्न चुनौती पनि दिनुभएको छ। सांसद गणेश कार्कीले उत्तेजक भाषण र कहीँ कतै आगो लगाएको हो भने प्रमाण सार्वजनिक गर्न आयोगलाई चुनौती दिनुभएको छ। आयोगले रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट बाहिरिएको घटनालाई फौजदारी अपराध भनेको छ। साथै लामिछाने जेलबाट बाहिरिएकै घटनामा रासोपा सांसदहरू मनिष झा र हरि ढकाललाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले रासोपा सांसदहरू सुलभ खरेल, बबलु गुप्ता, कृष्ण कार्की, डाक्टर तोसिमा कार्की, राजीव खत्री, सोम शर्मा र केपी खनाल सहित दीपक बोहरा, ज्वाला संगरौला, पुरूषोत्तम यादव र शिव यादवमाथि पनि सूक्ष्म अनुसन्धानको सिफारिश गरेको छ। विभिन्न 26 मुलुकका करिब 176 सगरमाथा आरोहीले राजधानीमा भेला भएर 73 वर्षीय सगरमाथा आरोहण इतिहासको उत्सव मनाएका छन्। आरती लम्सालको रिपोर्ट।
3: नेपालमा सन् 1921 बेलायती कर्णेल चार्ल्स हवर्ड बुरी नेतृत्वको टोलीले पहिलो पटक सगरमाथा आरोहणको प्रयास गरेको थियो। करिब 7,020 मिटरको उचाइमा पुगेको चारजनाको टोली तेज हावाका कारण त्यहाँबाट फर्किन बाध्य भयो। कैयौं प्रयासहरूपछि बल्ल सन् 1953 तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलेरीले सगरमाथाको सफल आरोहण गरेको इतिहास छ। त्यसयता सगरमाथा आरोहीको सूचीमा करिब 8,000 पर्वतारोहीले आफ्नो नाम दर्ज गराइसकेका छन्। राष्ट्रिय विभूति पासाङ लामु शेर्पासँगै सगरमाथा चढ्ने लाक्पा फुटी शेर्पाले हिमाल मार्फत शान्तिको सन्देश फैलाउन सकिने बताउनु भयो।
4: थ्रु माउन्टेनको इस्युबाट चाहिँ डेभलपमेन्ट त्यसलाई चाहिँ दिगो सपोर्ट पुग्छ लाग्छ के, म जहिले पनि थ्रु माउन्टेन वी क्यान ब्रिङ पिस भन्छु के, माउन्टेनले चाहिँ शान्ति विकास गर्छ, सबैले एकै ठाउँमा ल्याएर सबैको मुटु एकै ठाउँमा जोड्छ।
3: राजधानीमा आयोजित समिटर समिटमा सहभागी आरोहीहरूले सगरमाथा छोएर उनीहरूसँग एकै ठाउँमा साक्षात्कार गर्न पाउँदा खुसी लागेको बताए। सगरमाथा सहित 8,000 मिटर भन्दा अग्ला 6 हिमाल सफलतापूर्वक आरोहण गरेकी बिली बियरलिङ,
5: they're important to celebrate Everest summiteers or people who were instrumental on Everest, but they're also important to highlight, you know, the challenges, the crowds, you know, how can we deal with it in the future. So I think it's both, it's a celebration of success, but it's also food for thought, what can we do better.
3: Billy Lhotse Makalu ra Manaslu himala arohan garne pahilo German mahila hununcha. Belayati arohi ebam patrakar Julia Hamilton pani आरोहीहरूको सहभागिता देखेर उत्साही हुनुभयो।
6: Oh, I'm pretty sure there will be even more people from 2026 and because the more that this event gets heard of and talked about, the more people want to come and see for themselves.
3: आयोजक एभरेस्ट अलायन्स नेपालका सल्लाहकार प्रतीक बहादुर खत्रीले आगामी सालबाट 3 विधामा $10,000 अवार्ड पनि थपिने जानकारी दिनुभयो।
7: यो चाहिँ नेपाल क्लाइम्बरलाई मात्र होइन वर्ल्ड वाइड हो। यो एउटा क्याटेगोरी कस्तो छ भन्दा पास क्लाइम्बरहरूलाई 6,500 मिटर भन्दा माथि नचढेको कम्ती 10 वर्ष भएको हुनु पर्यो भनेपछि अथवा मृत्यु पनि हुन सक्नुहुन्छ, उहाँहरूको फ्यामिलीले एप्लाई गरेर आउन सक्छ। अर्को चाहिँ अहिले कन्टेम्पोररी जो चढिराख्नु भएको छ उहाँहरू र अर्को वुमेन इन माउन्टेनिङ भन्नाले तिनवटा क्याटेगोरीमा चाहिँ $10,000 चाहिँ पुरस्कार हामीले अर्को वर्षदेखि वितरण गर्छौँ।
8: जुरीकै हातमा मात्रै हुन्छ कि भोटिङ पनि गर्छौँ कि
7: क्राइटेरिया कस्तो गराएका छौँ भन्दा उहाँका विभिन्न चिजहरूमा हामीले नम्बरिङ दिने सिस्टमहरू बनाएका छौँ। टोटलमा चाहिँ मिनिमम 70 ल्याउनु पर्छ। त्यसमा फेरि धेरैजनाको 70 आयो भने बल्ल त्यति बेला चाहिँ ज्युरी टिममा चाहिँ रिनाउन्ड माउन्टेनियरहरू टुरिज्म एक्सपर्टहरू राखेर हामीहरू चाहिँ त्यसको आधारमा एउटा डिसिजन गर्ने एउटा प्रोसेस बनाएका छौँ।
3: कार्यक्रममा 32 पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउने कामेरिता शेर्पालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको थियो भने विभिन्न झाँकी सहित हिमाली संस्कृति प्रदर्शन गरिएको थियो।
2: अब खबर फटाफट।
9: वीरगंज नाका हुँदै गएको 10 महिनामा 1,81,70,00,00,000 को पेट्रोलियम पदार्थ आयात, गएको आर्थिक वर्ष भन्दा यो वर्षको 10 महिनामा 25,53,00,00,000 बढीको इन्धन आउँदा 67,19,00,00,000 राजस्व संकलन।
2: र मलेसियामा जारी एसियन गेम्स छनौट अन्तर्गत महिला क्रिकेटमा इन्डोनेसियाले हराउँदै नेपाल सेमी फाइनलमा पुगेको छ।
10: यो BFBS कुलकर्म रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बजेटको पूर्व सन्ध्यामा निजी क्षेत्रका चाहना कस्ता?
1: निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो, करको दायरा बढाउने तर दर घटाउनु पर्यो।
0: गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने उनको शैलीबारे एकजना नागरिक अगुवा भन्छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो। सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो।
0: अनि इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको अमेरिकी सेनाको आरोप। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले कुवेतमा बलिस्टिक क्षेपयास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले इरानमा गरेको क्षेपयास्त्र आक्रमणको बदलामा अमेरिकी अखडालाई निशाना बनाइएको तेहरानले बताएको छ। दुवैतर्फबाट भएका पछिल्ला आक्रमणले कमजोर युद्धविरामलाई चुनौती दिए पनि दिगो शान्तिका लागि वार्ता जारी छ। इरानका सर्वोच्च नेता मुस्तफा अली खामेनेईले अमेरिका र इजरायलले आफ्नो देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन्। बीबीसी संवाददाता योल्यान्ड नेल भन्छन्, युद्धविराम धर्म रहेको यो एक सातामै दोस्रो पटक हो। इरानको विदेश मन्त्रालयले केही अघि बान्दर अब्बासको आफ्नो बन्दरगाहमा अमेरिकी आक्रमणको निन्दा गरेको थियो। बीबीसी संवाददाताको भनाई, हिजबुल्लामाथि आक्रमण जारी राखेको इजरायली सेनाले लेबननको राजधानी बेरुतमा हमला गरिएको बताएको छ। सहरको उत्तरी भेगमा भवनहरूबाट बाक्लो धुवाँ उडिरहेको तस्विरहरूमा देखिएको छ। इजरायली सञ्चार माध्यमले उक्त आक्रमण हिजबुल्ला र इरानसँग सम्बन्ध भएका एकजना मिलिसिया कमान्डर लक्षित रहेको उल्लेख गरेका छन्। इजरायलले 10,000 मानिसहरूलाई 2 घण्टाभित्र सहर छोड्न चेतावनी दिएर गएराति लेबननको दक्षिणी सहर टायरमा आक्रमण गरेको थियो। लेबननको करिब 14% भूभागका मानिसहरूलाई इजरायलले उक्त स्थान खाली गर्न भनेको छ। अमेरिकामा फेरि मुद्रास्फीति बढेर अप्रिलमा 3.8% पुगेको छ। यसको प्रमुख कारण बढ्दो इन्धनको मूल्य ठानिएको छ। मूल्यवृद्धिका कारण आगामी नोभेम्बरमा हुन लागेको मिडटर्म निर्वाचन अघि केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने सम्भावना कम हुँदै गएको छ। संसदमा हुने मतदान अघि मध्यमार्गी रिपब्लिकनहरू ट्रम्पसँग टाढिन थालेका छन्, जसकारण उनको दललाई दुवै सदनमा नियन्त्रण कायम राखिराख्न चुनौती देखिएको आकलन भएका छन्। पहिलो त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि घटेर 1.6% सीमित देखिएको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो गणतन्त्रमा इबोला नियन्त्रणको प्रयास स्वरूप प्रयोगशालाको क्षमता बढाउन लागि बताएको छ। कङ्गो भ्रमणमा रहेका डब्ल्युएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेससले राष्ट्रिय चिकित्सा अनुसन्धान संस्थासँगको साझेदारीमा इबोला परीक्षणको नतिजा तत्कालै थाहा हुने व्यवस्था गर्न लागि बताए। डब्ल्युएचओले इबोला फैलिएको प्रमुख क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री पठाइएको बताएको छ। यो क्षेत्रमा फैलिएको इबोलाको एउटा दुर्लभ प्रजातिले 200 जनाभन्दा धेरैको ज्यान लिनुका साथै 1,000 जनाभन्दा धेरै बिरामी परेका छन्। र केन्याको एउटा आवासीय विद्यालयको छात्रावासमा आगलागी हुँदा 16 जना बालबालिकाको ज्यान गएको छ। घटनामा अन्य 70 जनाभन्दा धेरै विद्यार्थी घाइते भएका छन्। राष्ट्रपति विलियम रुतोले आगलागीको कारणबारे छानबिन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो। साझपखमा यहाँलाई स्वागत छ। नयाँ सरकारको पहिलो बजेटले आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने निजी क्षेत्रले बताएको छ। अर्थतन्त्रमा 80% योगदान गर्ने भनिएको निजी क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्ने उनीहरूको धारणा छ। सरकारले भोलि जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट पेश गर्दैछ। एक रिपोर्ट। जेएनजी आन्दोलनको उथलपुथलका बेला निशानामा परेको निजी क्षेत्रले त्यस यता भएको चुनावबाट आएको शक्तिशाली नयाँ सरकार समक्ष धेरै आशा राखेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउने गरेका छन्। खास गरी लगानी सुरक्षा, व्यावसायिक सुरक्षा तथा नीतिगत स्पष्टता र स्थिरता आवश्यक भएको उनीहरूले औँल्याएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले खस्कदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न रोजगारी सृजना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ। त्यस्तै नेपाल उद्योग परिसङ्घले उद्योगलाई प्राथमिकता दिँदै कम्तीमा 10 वर्षको नीतिगत स्थिरता दिन सुझाव दिएको छ। दुवै सङ्घले करमा सुधारको माग पनि राखेका छन्। निजी क्षेत्रका अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता 40% सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको तथा विगत 2 दशकमा नेपालको औसत

0: आर्थिक वृद्धि दर 4% मात्र रहँदा करको वृद्धि दर चाहिँ 11% पुगेको र कुल गारहस्थ उत्पादन जीडीपीको अनुपातमा राजस्व 19% नागेर दक्षिण एसियाकै उच्च कर भार मध्ये एक बनेको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। यसै सन्दर्भमा हामीले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग यसपालिको बजेटमा निजी क्षेत्रको चाहना बारे कुराकानी गरेका छौँ।
1: बजेट चाहिँ अब निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो होइन। अर्को कुरा भनेको अब यो करको दायरा बढाउने तर दर घटाउनु पर्यो अनि भ्याटले पनि हामीले चाहिँ यो बहुदर प्रणाली हुनु पर्यो। अहिले जुन खाद्यान्नलाई पनि 13% अनि लग्जरीलाई पनि 13% गरिरहेछ होइन। खाद्यान्नलाई चाहिँ अलिकति 5% ब्याट कट्नुपर्ने। व्यक्तिगत आयकरमा अहिले 39% लगाएको छ कि सरकारले है। यो चाहिँ संसारकै सबभन्दा महँगो कर जस्तै देखिरहेछ अहिले। त्यसमा पनि 25-30% झर्नुपर्छ भनेर हामीले माग गरिरहेका छौँ। निर्यातमा नगद अनुदान राख्नुपर्छ किनभने प्रतिस्पर्धी बन्न सक्दैन भनेर हामीले भनिरहेका छौँ।
0: अब जस्तो अहिले मध्य पूर्वमा जुन युद्धको स्थिति छ त्यसले आपूर्ति श्रृङ्खला बिग्रिएको छ, इन्धनको भाउ अरू धेरै चिजको भाउहरू बढिरहेको छ होइन, यसले हाम्रो अर्थतन्त्रमा असर पारिरहेको छ, त्यसमा सबभन्दा धेरै त तपाईँहरू निजी क्षेत्रले पनि त्यसको बेहोरिरहेको छ, यो सन्दर्भमा चाहिँ यसलाई सरकारले यहाँ बजेट मार्फत केही सम्बोधन गर्न सक्ने स्थिति हुन्छ?
1: सरकारले चाहिँ यो नीतिगत कुराहरू परिवर्तन गर्नु परेछ के भन्छ अब इन्धनबाट चाहिँ रेट बढेर 30-70% बढिरहेको छ तर अहिले जति पनि हाम्रो चाहिँ निर्माण व्यवसायहरूले चाहिँ काम गर्न सक्ने अवस्था छैन होइन। सरकारले चाहिँ के भन्ने अब राष्ट्र ब्याङ्कको मूल्य वृद्धि अनुसार चाहिँ बढाउनु पर्छ भन्दाखेरि 2-3% मात्र बढेको छ भनेर समग्र अरू वस्तुहरूको एउटैमा बास्केटमा राख्दाखेरि के हुन्छ भने त्यो गर्दाखेरि 2-3% मात्र बढ्ने देखिरहेछ। अब निर्माण व्यवसायलाई 2-3% बढाएर काम गर्न सक्दैन होइन। त्यस कारणले गर्दाखेरि परिस्थिति हेरेर चाहिँ मूल्य समायोजन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ माग गरिरहेका छौँ।
0: गएको वर्ष जुन भदौमा जेएनजी आन्दोलन भयो त्यो ताका भएको विध्वंसमा निजी क्षेत्रले पनि अर्बौंको क्षति बेहोरेको थियो होइन, त्यो सन्दर्भमा यो सरकारसँग तपाईँहरूको अपेक्षा के छ?
1: लगानीको सुरक्षा हुनु पर्यो। अब यस्तो किसिमको घटना चाहिँ घट्नु हुँदैन। त्यो घट्यो भने चाहिँ राज्यले पुरा सबै जिम्मेवार लिनु पर्यो कि त्यसको लागि।
0: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा धरपकड भयो, व्यवसायीहरूलाई चाहिँ हतोत्साहित भए भन्ने खालको कुरा निजी क्षेत्रले उठाइराखेको छ होइन, त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ?
1: जुन कारवाही गर्ने तरिका फरक हुनु पर्यो कि। पहिला थुन्ने अनि सुन्ने गर्नु भएन। तर व्यापारीहरूको चाहिँ प्रतिष्ठालाई पनि ध्यानमा राखेर अब यदि उसले चाहिँ गल्ती गरेको थरेपछि मात्र थुन्ने पर्नु पर्यो कि। कारवाही गर्ने तरिकाहरू धेरै छन्। अब उसको चाहिँ खाताहरू बन्द गर्न सकिन्छ होइन। तपाईँको चाहिँ आर्थिक हिनामिना छ भने आर्थिक दण्ड गर्न सकिन्छ। अब उसको अरबौँ रुपियाँ खर्बौँ रुपियाँ लगानी छ, ऊ देश छोडेर भाग्दैन नि त।
0: उनी थिए नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ। अब अर्को प्रसंग, भोलि जेठ 15 गते गणतन्त्र दिवसमा साबिकको परम्परा तोड्दै प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने विवरण आएका छन्। नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री बालेन्द्र शाहले न संसदमा न अन्यत्र कतै पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। यसै सन्दर्भमा उनको सो शैलीबारे साथी शरद केसीले नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडीलाई सोधेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो। एक, उहाँलाई सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो। संसदमा चाहिँ राष्ट्रपतिले बोल्दा बोल्दै या त अधैर्यताको कारणले हो या त साङ्केतिक हो उहाँ उठेर हिँड्नुभयो, उहाँले संसदीय मर्यादाकै उल्लङ्घन गर्नुभयो। दोस्रो, गणतन्त्र दिवसमा म बोल्दिनँ भन्नुभयो। तेस्रो, जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा हो, किनभने संसदमा बोल्न पाउनु भनेको अन्तर्क्रिया गर्नु, सांसदहरूलाई गर्नु भने लोकतान्त्रिक छवि विश्वभरि प्रकट गर्नु हो। जस्तो तत्कालीन राजा महेन्द्रको बारेमा भन्नुहुन्छ भने उहाँ पहिला जङ्गी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्षहरू आउँदा, पछि कसैले के भन्यो उहाँले जङ्गी पोसाक लाउन छोड्नुभयो, दौरा सुरुवालमा भेट्नुभयो। अब यो बालेन शाहजीको पनि कतै जङ्गी मोह जागृत हुन थालेको त होइन भन्दै शङ्का गर्ने ठाउँ ननिसुमा भन्छु म, ननिसुमा उहाँ आफैले दिनुभयो। यो ठाउँ दिया हुनाले हामीले पवित्र दिवस गणतन्त्र दिवसमा के स्मरण गरायौँ भने खबरदार, सुशासनको म्यान्डेट दिएको, फोहोर धेरै बढार्नु छ, विकृति धेरै हटाउनु छ, विधि सम्मत गर्नुहोस्, अगाडि बढ्नुहोस्।
3: तर प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्दिन भन्ने बित्तिकै गणतन्त्र खतरामा पर्छ अथवा गणतन्त्र चलाउन खोजेको भन्ने अर्थ लगाउन मिल्छ?
2: अपनत्व त देखिएन नि। 46 सालमा बहुदलीय व्यवस्थाको सङ्घर्ष हुँदा उहाँ जन्मिनु नै भएको थिएन। 62 सालमा लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्न, त्यो 16 वर्ष नै पुग्नु भएको थिएन। उहाँलाई त्यो स्वतन्त्रताका लागि जन नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिट्टो भर पनि सम्मान चाहिँ देखिएन। दुःखका साथ मैले यो कुरा भने।
3: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाथियोकै थिएन भने त्यो कालखण्ड हेरेर स्मृतिको आस्थालाई मापन गर्न सकिन्छ र?
2: एउटा कुरा हुन्छ नि, जसले जन्मायो आमा बाउले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छन् नि त, जेसुकै भए पनि बचाउनु पर्छ भन्छन् नि त, माया हुन्छ। म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु, इतिहासले अवसर दिएको छ तपाईँलाई, तपाईँले यो अमृत दिएको छ, यो अमृतलाई नपोख्नुहोस्।
0: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी, साथी शरद केसीसँग कुरा गर्दै। फेरि अर्को प्रसङ्ग, सरकारले सातामा दुई दिन बिदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ। आइतबार पनि स्कुलहरू बिदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ। यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गरी दुई दिन बिदा हुँदा स्थानीय तहको अधिकार कसरी उल्लङ्घन हुन्छ भनेर सोधेका छौँ।
4: स्थानीय पालिकालाई दिएको, तर यसमा चाहिँ नेपाल सरकारले त्यो निर्णय गर्दाखेरिको अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन विधाको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 220 दिन चाहिँ कार्य दिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180 हाराहारी मात्रै आउँछ। सबै स्थानीय विधा हप्ताको दुई दिन विधा कार्यको गर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि ज्यादै नै प्रतिकूल असर पर्ने भयो।
0: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर दुई दिन विधा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट। तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ
4: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ के रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको दुई दिन विधाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि हामीले सुन्नमा आएको छ। स्थानीय पालिकाहरूसँग पनि भलाकुसारी गरेर यसलाई अनुसरण गरेको भएदेखि चाहिँ हुन्थ्यो। त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि त शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ, ज्यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको भइदिएको हुन्थ्यो, तर अहिले गन्ध आए अनुसार चाहिँ यो चाहिँ पछिसम्म पनि गर्न जस्तो देखिएको हुनाले पनि यो चाहिँ हामीलाई एक्सेप्टेबल छैन भन्ने कुराको चाहिँ ठहर हो।
0: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त?
4: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली मेयर फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था भएको हुनाले यसो नगर्ने भनेर हामीले चाहिँ अनुरोध गर्छौँ र त्यो भन्दाखेरि पनि मानेन भने सम्भवतः हामी कानुनी रूपमा चाहिँ उपचार खोज्छौँ।
0: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेपास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले गएराती दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना IRGC अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
5: IRGCले आक्रमण गरिएको अखाडाबारे केही नखुलाए पनि अमेरिकी अखाडा राखेको कुवेतले क्षेपास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ। इरानले प्रहार गरेको बलिस्टिक क्षेप्यास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ, तर उक्त क्षेप्यास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन। अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक सहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेप्यास्त्र प्रहार गरेको विवरण आएका छन्। IRGCले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण गरिएको बताएको छ। पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 8:45 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: 15,90,000 हेक्टर भन्दा बढ़ीमा पुगेको तथ्याङ्कले देखाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रगति विवरण अनुसार मुलुकभर सिंचाई सुविधा 15,90,338 हेक्टरमा पुगेको छ। सिंचाई योग्य भूमिमध्ये 5,32,000 हेक्टर भन्दा बढ़ी क्षेत्रमा वर्षभरि नै सिंचाई सुविधा उपलब्ध भएको जनाइएको छ। सरकारले ठूला तथा महत्वपूर्ण सिंचाई आयोजना अगाडि बढ़ाएसँगै सिंचित क्षेत्र विस्तार हुँदै गएको हो। मन्त्रालयका अनुसार भूमिगत सिंचाई आयोजनाबाट 10,37,000 हेक्टर भन्दा बढ़ी क्षेत्र सिंचित भएको छ भने लिफ्ट र जलाशय सिंचाई कार्यक्रम मार्फत थप 6,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार गरिएको छ। ठूला तथा मझोला नदीमा करिब 1,500 किलोमिटर तटबन्ध निर्माण गरिएको छ। योबाट 13,000 हेक्टर भन्दा बढ़ी जमीन संरक्षण भएको बताइएको छ। नदी कटान, डुबान र पहिरो जोखिम न्यूनीकरणका लागि सरकारले महाकाली, कर्णाली, नारायणी र कोशी लगायत नदी नियन्त्रण कार्यक्रममा 5,59,00,00,000 रूपियाँ विनियोजन गरेको छ। मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म 15 जोखिमयुक्त बजार क्षेत्रमा संरक्षण तथा बचावटका कार्य जारी रहेका छन्। त्यसै गरी जोखिमयुक्त पहिरोको पहिचान, अध्ययन तथा अनुसन्धान गरी मुलुकका 53 ठाउँमा पहिरो व्यवस्थापनको काम भइरहेको छ। मन्त्रालयका अनुसार 12 बेसिन गुरी योजना तयार गरी 3,164 लिफ्ट सिंचाई विस्तार गरिएको छ। 2,557 हेक्टर सतह सिंचाई प्रणालीको मर्म सम्भार र 174 हेक्टर क्षेत्रमा नयाँ सतह सिंचाई प्रणाली विस्तार गरिएको छ। नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ़े पनि उनीहरूको दैनिक खर्च 19% घटेको छ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार सन् 2025 नेपाल आएका पर्यटकले दैनिक औसत 33 अमेरिकी डलर मात्रै खर्च गरेका छन्। अघिल्लो वर्ष यो खर्च 41 डलर भन्दा बढ़ी रहेको थियो। यसरी पर्यटकको दैनिक खर्च करिब 19% घटेको देखिएको छ। सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपाल आउने पर्यटकको संख्या भने 1.3% बढ़ेर 11,62,000 भन्दा बढ़ी पुगेको छ। अघिल्लो वर्ष 11,47,000 पर्यटक नेपाल आएका थिए। पर्यटकको औसत बसाई अवधि पनि बढ़ेको छ। गत वर्ष 13 दिन रहेको बसाई यो वर्ष 16 दिन भन्दा बढ़ी पुगेको सर्वेक्षणमा उल्लेख छ। नेपाल आउने मध्ये 60% भन्दा बढ़ी पर्यटक विदा र मनोरञ्जनका लागि आउने गरेका छन्। तीर्थयात्राका लागि आउने पर्यटक 14.4% रहेका छन् भने पदयात्रा र पर्वतारोहणका लागि आउनेको संख्या 14.2% छ। तथ्याङ्क अनुसार सन् 2025 भारतबाट सबैभन्दा धेरै करिब 2,93,000 पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट 1,13,000, चीनबाट 96,000, बेलायतबाट 69,000, बंगलादेशबाट 58,000, अस्ट्रेलियाबाट 50,000, श्रीलंकाबाट 38,000, थाइल्याण्ड र जर्मनीबाट 30,000 तथा जापानबाट 25,000 पर्यटक नेपाल आएका छन्। अरू मुलुकबाट 3,71,000 पर्यटक नेपाल भ्रमणमा आएको तथ्याङ्कमा उल्लेख छ। पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आय पनि 4.8% बढ़ेको छ। गत आर्थिक वर्षमा पर्यटन क्षेत्रबाट 83,39,00,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको थियो। अब खबर फटाफट।
1: वीरगंज नाका हुँदै गएको 10 महिनामा 1,81,70,00,00,000 पेट्रोलियम पदार्थ आयात, गएको आर्थिक वर्ष भन्दा यो वर्षको 10 महिनामा 25,53,00,00,000 बढ़ीको इन्धन आउँदा 67,19,00,00,000 राजस्व संकलन। पर्वतको कालान्जार पहाड़मा अतिथि गृह निर्माण, अध्ययन, अवलोकन र घुम्नका लागि आउने पर्यटक लक्षित गरेर अतिथि गृह बनाउने 1,00,00,000 भन्दा बढ़ी खर्च। अतिथि गृह बनाइएको ठाउँबाट 1 दर्जन जिल्लाका सदरमुकाम देखिने। भोजपुर दिङला सड़क खण्डमा कालो पत्रे गर्न शुरू। पहिलो खण्डमा पर्ने पानी ट्याङ्कीदेखि 3 तलेसम्मको करिब 17 किलोमिटर कालो पत्रे गर्न कोशी सरकारको 62 करोड़ लगानी। लाखौंको तलब हुने लोभ देखाएर विदेश पठाउने भन्दै 97,58,000 ठग्ने 6 जना पक्राउ। उदयपुर रौतामाई चारका रामबहादुर आलेमगर, लहानछाका आशिष कार्की, टोका चारका लोकबहादुर श्रेष्ठ र वडा तिन्द्री कुन मगर
0: सबै। नमस्कार।

0: SBS પુરખા રેડિયો
1: સૈન્ય સમુદાયમાં
0: પેલાય ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં ભનહોસ
2: પ્લે BFBS
0: યુ BFBS ગોરખા રેડિયો હો
1: ગોરખા રેડિયો
3: काठमाडौँमा आज साँझ एक घन्टामै 51 मिलिमिटर वर्षा भएको छ। कुमारटार मापन केन्द्रमा एक घन्टामा 51 र डेढ घन्टामा 57 मिलिमिटर वर्षा मापन गरिएको हो। वर्षा मापन केन्द्रका अनुसार यो अवधिमा 10 मिनटमै 22 मिलिमिटर वर्षा भएको छ। भारी वर्षापछि काठमाडौँका कतिपय ठाउँमा बाढीले मोटरसाइकल बगाएको छ भने मुख्य सडक बाढीका कारण केही बेर अवरुद्ध भएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन अघि तराईका विभिन्न जिल्लामा 41 डिग्री नागेको तापक्रम अहिले 39 डिग्रीभन्दा तल झरेको छ।

0: नेतृत्वको टोलीले पहिलो पटक सगरमाथा आरोहणको प्रयास गरेको थियो। करिब 7,020 मिटरको उचाइमा पुगेको चारजनाको टोली तेज हावाका कारण त्यहाँबाट फर्किन बाध्य भयो। कैयौं प्रयासहरूपछि बल्ल सन् 1953 तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलेरीले सगरमाथाको सफल आरोहण गरेको इतिहास छ। त्यसयता सगरमाथा आरोहीको सूचीमा करिब 8,000 पर्वतारोहीले आफ्नो नाम दर्ज गराइसकेका छन्। राष्ट्रिय विभूति पासाङ लामु शेर्पासँगै सगरमाथा चढ्ने लाक्पा फुटी शेर्पाले हिमाल मार्फत शान्तिको सन्देश फैलाउन सकिने बताउनु भयो।
1: थ्रु माउन्टेनको इस्युबाट चाहिँ पिस एन्ड डेभलपमेन्ट त्यसलाई चाहिँ दिगो सपोर्ट पुग्छ लाग्छ कि म जहिले पनि थ्रु माउन्टेन वी क्यान ब्रिङ पिस भन्छु कि माउन्टेनले चाहिँ शान्ति विकास गर्छ सबैले एकै ठाउँमा ल्याएर सबैको मुटु एकै ठाउँमा जोड्छ।
0: राजधानीमा आयोजित समिटर समिटमा सहभागी आरोहीहरूले सगरमाथा छोएर आउनेहरूसँग एकै ठाउँमा साक्षात्कार गर्न पाउँदा खुसी लागेको बताए। सगरमाथा सहित 8,000 मिटर भन्दा अग्ला 6 हिमाल सफलतापूर्वक आरोहण गरेकी बिली बियरलिङ
2: They're important to celebrate Everest summiteers or people who were instrumental on Everest, but they're also important to highlight, you know, the challenges, the crowds, you know, how can we deal with it in the future. So I think it's both. It's a celebration of success, but it's also food for thought. What can we do better?
0: Billy Lhotse Makalu ra Manaslu Himalaya arohan garne pahilo German mahila hununcha. Belayati arohi ebam patrakar Julia Hamilton pani आरोहीहरूको सहभागिता देखेर उत्साही हुनुभयो।
3: Well, I'm pretty sure there will be even more people from 2026 and because the more that this event gets heard of and talked about, the more people want to come and see for themselves.
0: आयोजक एभरेस्ट अलायन्स नेपालका सल्लाहकार प्रतीक बहादुर खत्रीले आगामी सालबाट 3 विधामा $10,000 अवार्ड पनि थपिने जानकारी दिनुभयो।
4: यो चाहिँ नेपाली क्लाइम्बरलाई मात्र होइन वर्ल्ड वाइड हो। यो एउटा क्याटेगोरी कस्तो छ भन्दा पास्ट क्लाइम्बरहरूलाई 6,500 मिटर भन्दा माथि नचढेको कम्ती भए 10 वर्ष भएको हुनु पर्यो भनेपछि अथवा मृत पनि हुन सक्नुहुन्छ उहाँहरूको फ्यामिलीले एप्लाई गरेर आउन सक्छ। अर्को चाहिँ अहिले कन्टेम्पोररी जो चढिराख्नु भएको छ उहाँहरू र अर्को वुमेन इन माउन्टेनिङ भन्दा हामीले 3 क्याटेगोरीमा चाहिँ $10,000 चाहिँ पुरस्कार हामीले अर्को वर्षदेखि वितरण गर्छौँ। क्राइटेरिया कस्तो गराएका छौँ भन्दा उहाँका विभिन्न चिजहरूमा हामीले नम्बरिङ दिने सिस्टमहरू बनाएका छौँ।
5: नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढे पनि उनीहरूको दैनिक खर्च 19% घटेको छ।
6: आर्थिक सर्वेक्षण 2082-83 अनुसार सन् 2025 नेपाल आएका पर्यटकले दैनिक औसत $33 मात्रै खर्च गरेका छन्। अघिल्लो वर्ष यो खर्च $41 भन्दा बढ़ी रहेको थियो। यसरी पर्यटकको दैनिक खर्च करिब 19% घटेको देखिएको छ। सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपाल आउने पर्यटकको संख्या भने 1.3% बढ़ेर 11,62,000 भन्दा बढ़ी पुगेको छ। अघिल्लो वर्ष 11,47,000 पर्यटक नेपाल आएका थिए। पर्यटकको औसत बसाई अवधि पनि बढेको छ। गत वर्ष 13 दिन रहेको बसाई यो वर्ष 16 दिन भन्दा बढ़ी पुगेको सर्वेक्षणमा उल्लेख छ। नेपाल आउने मध्ये 60% भन्दा बढ़ी पर्यटक विदा र मनोरञ्जनका लागि आउने गरेका छन्।
5: नेपाली एमएमए फाइटर रविन्द्र ढाँट रोड टू युएफसी सिजन 5 सेमिफाइनलमा पुग्नु भएको छ। ग्यालेक्सी एरेनामा भएको क्वार्टर फाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टो जोनलाई पराजित गर्दै रविन्द्र सेमिफाइनल पुग्नु भएको हो। बजाङको बाघ भनेर चिनिने ढाँटले सेमिफाइनलमा जापान र न्युजिल्यान्ड बीचको विजेतासँग खेल्नुहुनेछ। यसअघि गत वर्ष भारतको ग्रेटर नोएडामा भएको मेट्रिक्स फाइट नाइट 17 भारतका चुङरेन कब्रेनलाई रविन्द्रले टाइटल जित्नुभएको थियो। नमस्कार।
7: यो PFBS गोर्खा रेडियो हो।

राष्ट्रसङ्घले दुई नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गर्ने भएको छ। राष्ट्रसङ्घले शान्ति सैनिक दिवसका अवसरमा दुईजनालाई सम्मान गर्ने भएको हो। उनीहरूलाई एजेट 22 गते महासचिव एन्टोनियो गुटेरेसले पुष्पचक्र अर्पण गर्नुहुनेछ। राष्ट्रसङ्घीय सुरक्षा परिषदले सन् 1948 पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस मनाइँदैछ। कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका 68 सैनिक प्रहरी तथा नागरिकलाई मरणोपरान्त ड्याग ह्यामरसोल पदक प्रदान गरिनेछ। यो पदकबाट नेपालका सुरज लामिछाने तथा देवीराम जोशीलाई मरणोपरान्त सम्मान गरिँदैछ। संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सबभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुक नेपाल हो। नेपालबाट 364 महिलासहित 4,300 बढी सैनिक तथा प्रहरी कर्मचारी परिचालन भएका छन्। प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षीय दल कङ्ग्रेसले जेएनजी विद्रोहबारे मानवाधिकार आयोगले बुझाएको प्रतिवेदनमा कार्यवाहीमा नाम तोपेकाहरूलाई राजनैतिक संरक्षण नगर्न सरकारको ध्यान आकर्षण गराएको छ।

0: हिंसात्मक गतिविधिमा संलग्न जोसुकै र जुनसुकै ओहदाको भए पनि पक्षपातपूर्ण व्यवहार नगर्न र कार्यवाहीका लागि सरकारी प्रभाव र राजनैतिक दबाव मुक्त बनाइनुपर्ने कांग्रेसको भनाइ छ। अत्यधिक बल प्रयोगबाट ज्यान गुमाएका र घाइते नागरिकका परिवारलाई न्याय, राहत र पुनर्स्थापना गर्नुपर्ने, निजी क्षेत्रमा पुर्याइएको हानि नोक्सानीलाई राज्य अभिभावक बनेर क्षतिपूर्ति दिनुपर्ने र सुरक्षा निकायलाई आधुनिक, प्रभावकारी र मानवाधिकार मैत्री बनाउनका लागि पुनरावलोकन र सुधार गर्न पनि कांग्रेसले माग गरेको छ। अघिल्लो सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको अधुरो, अपुरो र सीमित अनुसन्धानलाई मानवाधिकार आयोगको प्रतिवेदनले समेत अपर्याप्त देखाएको भन्दै कांग्रेसले सिफारिश अनुसार कार्कीमाथि समेत सूक्ष्म अनुसन्धान गर्न माग गरेको छ। भदौ 23 आन्दोलनको प्रारम्भिक चरण शान्तिपूर्ण र सुशासनको मागसँग सम्बन्धित भए पनि पछि योजनाबद्ध रूपमा हिंसात्मक घुसपैठ भएको निष्कर्ष पनि कांग्रेसले निकालेको छ।
1: मुस्लिमहरूको दोस्रो महान पर्व बकर ईद आपसमा खुसियाली साटासाटी गर्दै मनाइएको छ। जनकपुरबाट लक्ष्मण यादव।
2: मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकरिद पर्व आज मधेस सहित देशभर मनाउँदैछ। आज बिहानै स्नान गरी नजिकैको मस्जिदमा सामूहिक रूपमा नमाज अदा गरेर एक आपसमा शुभकामना आदान प्रदान गरेर घरमा पकवान सहित विशेष गरी खसीको मासु खाने र खुवाउने चलन छ। पुरुषहरूले एक आपसमा खुसियाली साटासाट गरिरहँदा महिलाहरूलाई भने पर्वको तयारीले भ्याइ नभ्याइछ। नमाज अदा गरिसकेपछि अधिकांश समय भान्सामै व्यतीत गर्नु परेको सुनाउँदै जनकपुर धाम चार्की सहिदा खातुनले विभिन्न परिकारहरू तयार गरेको बताउनु भयो।
3: भनेर किचन ओन्ली अन किचनमा उनी सीमित भइरहन्छ। खसीको मासु हुन्छ अनि खिरहरू हुन्छ, सेवाई हुन्छ, यही स्पेसल हुन्छ। सेवाईको चाहिँ एउटा हामीले जर्दा भन्छ त्यो बनाउँछ चावलको।
2: ईद उल फितर अर्थात् रमजान पर्वको 17 दिनमा यो पर्व मनाउने गरिएको छ। हिजरी सम्बत 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल सलामलाई बलिदान गर्न तयार भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिएको मुस्लिम अगुवा आबिद हुसेनले बताउनु भयो।
1: चालु आर्थिक वर्षमा बालबालिका विरुद्धको हिंसा तथा जोखिममा परेका 588 जनाको उद्धार गरिएको छ। आर्थिक सर्वेक्षणमा सरकारले 7462 बालबालिकालाई आवश्यक राहत, संरक्षण, मनोविमर्श लगायत सेवा उपलब्ध गराएको उल्लेख गरेको छ। कानूनको विवादमा परेका 1176 बालबालिका 10 बाल सुधार गृहमा छन्। चालु आर्थिक वर्षमा नुवाकोट केन्द्रीय कारागारमा 18 वर्ष माथिका बालकलाई व्यवस्थापन गर्नका लागि बाल सुधार गृह सञ्चालनमा आएको छ। यो अवधिमा देशभर व्यवहारिस अवस्थामा फेला परेका 409 बालबालिका, 298 बालबालिकाको परिवार खोजी गरी पारिवारिक पुनर्मिलन भएको छ। इरानले कुवेतमा ब्यालिस्टिक क्षेपास्त्र हानेर युद्धविरामको गम्भीर उल्लङ्घन गरेको आरोप अमेरिकाले लगाएको छ। अमेरिकाले गरेको आक्रमणको जवाबमा कुवेतका अमेरिकी निशानामा जवाब फर्काएको दावी इरानले गरेको छ। काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। नेपाललाई पराजित गरेसँग इरान च्याम्पियनसिपमा एक सेट पनि नगुमाई फाइनल पुग्यो।

0: शुक्रबार प्रस्तुत हुने बजेटका लागि सरकारी अधिकारीहरू अन्तिम तयारीमा छन्। अर्थमन्त्री डाक्टर सोनी बाग्लेको नेतृत्वमा अधिकारीहरू अन्तिम तयारीमा लागेका हुन्। अर्थमन्त्री बाग्लेले शुक्रबार अपरान्ह 4 बजे संयुक्त सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। राजपाको बाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका 100 बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने अपेक्षा गरिएको छ। बजेट सिंहदरबार बहुद्देश्य हलमा नै प्रस्तुत हुनेछ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि 18 खर्ब 90 अर्ब रुपियाँ बराबरको सिलिङ तय गरेको छ। चालु आर्थिक वर्षको बजेट 19 खर्ब 64 अर्ब बराबरको भए पनि अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षा मार्फत बजेटको आकार घटाएर 16 खर्ब 88 अर्ब बराबरको बनाउनु भएको थियो। मुलुकभर सिंचाइ सुविधा 15,90,000 हेक्टरभन्दा बढीमा पुगेको तथ्याङ्कले देखाएको छ।
1: अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रगति विवरण अनुसार मुलुकभर सिंचाई सुविधा 15,90,338 हेक्टरमा पुगेको छ। सिंचाईयोग्य भूमिमध्ये 5,32,000 हेक्टरभन्दा बढ़ी क्षेत्रमा वर्षभरि नै सिंचाई सुविधा उपलब्ध भएको जनाइएको छ। सरकारले ठूला तथा महत्वपूर्ण सिंचाई आयोजना अगाडि बढ़ाएसँगै सिंचित क्षेत्र विस्तार हुँदै गएको हो। मन्त्रालयका अनुसार भूमिगत सिंचाई आयोजनाबाट 10,37,000 हेक्टरभन्दा बढ़ी क्षेत्र सिंचित भएको छ भने लिफ्ट र जला सिंचाई कार्यक्रम मार्फत थप 6,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार गरिएको छ। ठूला तथा मझोला नदीमा करिब 1,500 किलोमिटर तटबन्ध निर्माण गरिएको छ। योबाट 13,000 हेक्टरभन्दा बढ़ी जमिन संरक्षण भएको बताइएको छ। नदी कटान, डुबान र पहिरो जोखिम न्यूनीकरणका लागि सरकारले महाकाली, कर्णाली

0: विस्तार गरिएको छ।
1: अब खबर फटाफट।
2: वीरगंज नाका हुँदै गएको 10 महिनामा 1,81,70 करोडको पेट्रोलियम पदार्थ आयात, गएको आर्थिक वर्ष भन्दा यो वर्षको 10 महिनामा 25,53 करोड बढीको इन्धन आउँदा 67,19 करोड राजस्व संकलन। पर्वतको कालान्जार पहाडमा अतिथि गृह निर्माण, अध्ययन अवलोकन र घुम्नका लागि आउने पर्यटक लक्षित गरेर अतिथि गृह बनाउने 1 करोड भन्दा बढी खर्च, अतिथि गृह बनाइएको ठाउँबाट 1 दर्जन जिल्लाका सदरमुकाम देखिने। भोजपुर दिङला सड़क खण्डमा कालो पत्रे गर्न शुरू, पहिलो खण्डमा पर्ने पानी ट्याङ्कीदेखि 3 तलेसम्मको करिब 17 किलोमिटर कालो पत्रे गर्न कोशी सरकारको 62 करोड लगानी। लाखौंको तलब हुने लोभ देखाएर विदेश पठाउने भन्दै 97,58,000 ठग्ने 6 जना पक्राउ, उदयपुर रौतामाई चारका रामबहादुर आलेमगर, लहानछाका आशिष कार्की, टोखा चारका लोकबहादुर श्रेष्ठ र वडा तिनकी तुलसा पुन मगरसँगै तानसेन सातका कृष्ण प्रसाद पोखरेल र चन्द्रगिरी 11 का प्रवीण श्रेष्ठमाथि कार्यवाही गरिँदै। मुगलिन पोखरा सड़कको पश्चिम खण्डमा पर्ने तनहुको जामुनेदेखि सेतीपुलसम्मको करिब 39 किलोमिटर सड़कको काम सुस्त भन्दै 5 वर्षदेखि काम गर्दा हालसम्म 78% मात्रै काम, म्याद सकिने 15 असारसम्म पूरा नहुने निश्चित। म्याग्दीको धौलागिरी 2 जलजलामा गोठवास कार्यक्रम गोठ स्टे सञ्चालन, झण्डै 3,500 मिटरको उचाइमा पर्ने जलजला घुम्न आउने पर्यटकका लागि खोलिएको गोठवासमा च्याउ टुसा ढकायो सागसँगै दुध दही मोही र खसी बोकाको मासुसँग ढेँडो र आँटो खुवाइदिए।
1: अमेरिका र इरानका वार्ताकारले युद्धविरामको अवधि 2 महिना थप्न सहमति गरेका छन्। सम्झौता अनुसार हर्मुज जलघाटी खोल्न दिइनेछ। वार्ताकारले गरेको सम्झौता अन्तिम निष्कर्षका लागि राष्ट्रपति ट्रम्पको टेबलमा पुगेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। स्काईका अमेरिकी संवाददाता मार्क स्टोनका अनुसार यो सम्झौताले सास फेर्ने मौका दिने अपेक्षा गरिएको छ।
3: To be able to deal with the really thorny issue of the nuclear question. So in a sense we're kind of back to square one, but it means the fighting is not going to restart. Presumably, and there is space for President Trump to spin this as some sort of a victory.
1: Rakarfanuma Tenzing Norgay Sherpa kula arma prathigita shuru bhayeko cha. Aile samma ka khabar yeti nai. Namaskar.
4: Yo BFBS.

0: સન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હો
2: डाक्टर परियारसँग हामीले यसपालि मनसुनमा प्रभाव पार्ने सामुद्रिक प्रणाली एल निनो कस्तो हुने देखिएको छ भनेर कुरा सुरु गरेका छौँ। बिएपिएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकाको राजनैतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकरबीच टेलिफोन सम्वाद भएको छ। कुराकानीमा परराष्ट्र मन्त्री खनालले सुशासन तथा पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानी मार्फत आर्थिक वृद्धिलाई सरकारले प्राथमिकतामा राखेको हुकरसँग बताउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उपविदेश मन्त्री हुकरले अमेरिकी सरकारको तर्फबाट नेपालको राष्ट्रिय विकास प्राथमिकताको प्रशंसा गर्दै सो प्रक्रियामा अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँहरूबीच नेपाल र अमेरिका बीचको 8 दशक लामो सहकार्यपूर्ण सम्बन्धबारे पनि छलफल भएको थियो। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राष्ट्रदूत पदमा आवेदन सिफारिसका लागि आह्वान गरेको छ। मन्त्रालयको सूचना अनुसार यस नियुक्ति प्रक्रिया अन्तर्गत इच्छुक तथा योग्य उम्मेद्वारहरूले स्वयंले पनि आफ्नो दरखास्त पेश गर्न सक्नेछन्। साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेद्वारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ। दरखास्त सिफारिस बुझाउने अन्तिम मिति एजेट 22 गते अपराह 5 बजेसम्म निर्धारण गरिएको छ। रित नपुगेका वा तोकिएको म्याद नाघि आएका आवेदनलाई छनौट प्रक्रियामा समावेश नगरिने सूचनामा उल्लेख छ। त्यसै गरी मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसबाट प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेद्वारको सर्ट लिस्ट गर्नेछ र लिस्टमा परेका उम्मेद्वारलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिनेछ। काङ्ग्रेसले गणतन्त्र दिवस मूल समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित हुने निर्णयप्रति आपत्ति जनाएको छ। सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दलको संयुक्त बैठकपछि प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाउनु भएको हो।
3: म त यसलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमै लिन्छु, किनभने हिजोको अभ्यासमा अहिलेसम्मको अभ्यासमा चाहिँ यो भएको छैन। होइन, अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने थियो। डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन, तर पनि सबै प्रतिपक्षको पनि कुराहरू सुनिन्थ्यो, तर अहिले त्यो देखिरहेको छैन। जनताहरूमा एक किसिमको जुन उत्साह थियो अस्तिसम्मको, एक किसिमको निराश भइसकेको अवस्था छ।
2: नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा भाग लिएर स्वदेश फर्किनु भएको छ।

0: 2025 मा नेपाल आएका पर्यटकले दैनिक औसत 33 अमेरिकी डलर मात्रै खर्च गरेका छन्। अघिल्लो वर्ष यो खर्च 41 डलर भन्दा बढ़ी रहेको थियो। यसरी पर्यटकको दैनिक खर्च करिब 19% घटेको देखिएको छ। सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपाल आउने पर्यटकको संख्या भने 1.3% बढ़ेर 11,62,000 भन्दा बढ़ी पुगेको छ। अघिल्लो वर्ष 11,47,000 पर्यटक नेपाल आएका थिए। पर्यटकको औसत बसाई अवधि पनि बढ़ेको छ। गत वर्ष 13 दिन रहेको बसाई यो वर्ष 16 दिन भन्दा बढ़ी पुगेको सर्वेक्षणमा उल्लेख छ। नेपाल आउने मध्ये 60% भन्दा बढ़ी पर्यटक विदा र मनोरञ्जनका लागि आउने गरेका छन्। तीर्थयात्राका लागि आउने पर्यटक 14.4% रहेका छन् भने पदयात्रा र पर्वतारोहणका लागि आउनेको संख्या 14.2% छ। तथ्याङ्क अनुसार सन् 2025 भारतबाट सबैभन्दा धेरै करिब 2,93,000 पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट 1,13,000, चीनबाट 96,000, बेलायतबाट 59,000, बंगलादेशबाट 58,000, अस्ट्रेलियाबाट 50,000, श्रीलंकाबाट 38,000, थाइल्याण्ड र जर्मनीबाट 30,000 तथा जापानबाट 25,000 पर्यटक नेपाल आएका छन्। अरू मुलुकबाट 3,71,000 पर्यटक नेपाल भ्रमणमा आएको तथ्याङ्कमा उल्लेख छ। पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आय पनि 4.8% बढ़ेको छ। गत आर्थिक वर्षमा पर्यटन क्षेत्रबाट 83.39 अर्ब रूपियाँ भन्दा बढ़ी आमदानी भएको थियो।
1: नेपाली एमएमए फाइटर रविन्द्र ढाँट रोड टु युएफसी सिजन 5 को सेमिफाइनल पुग्नु भएको छ। ग्यालेक्सी एरिनामा भएको क्वार्टर फाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजनलाई पराजित गर्दै रविन्द्र सेमिफाइनलमा पुग्नु भएको छ। यसअघि गत वर्ष भारतको ग्रेटर नोएडामा भएको प्रतियोगितामा पनि उहाँले टाइटल जित्नु भएको थियो। खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: नुवाकोटमा भएको सवारी दुर्घटनामा एकजनाको निधन भएको छ। गम्भीर घाइते भएका दुईजनाको काठमाडौँमा उपचार भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख इन्सपेक्टर विनोद ढकालका अनुसार दुर्घटनामा घाइते भएका सिराहाका सञ्जीव कुमार चौधरीको मृत्यु भएको हो। चौधरीलाई उपचारका लागि ग्रान्डी अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए। घाइते दुईजनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रसङ्घले दुई नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गर्ने भएको छ। राष्ट्रसङ्घै शान्ति सैनिक दिवसका सेवाका क्रममा दुईजनालाई सम्मान गरिने भएको हो। उनीहरूलाई एजेट 22 गते महासचिव एन्टोनिया गुतेरेसले पुष्पचक्र अर्पण गर्नुहुनेछ। राष्ट्रसङ्घीय सुरक्षा परिषदले 1948 पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस मनाउँदैछ। कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका 68 जना सैनिक प्रहरी तथा नागरिकलाई मरणोपरान्त ड्याग ह्यामरसोल पदक प्रदान गरिनेछ। यो पदकबाट नेपालका सुरज लामिछाने तथा देवीराम जोशीलाई मरणोपरान्त सम्मान गरिनेछ। संयुक्त राष्ट्रसँगै शान्ति सेनामा सबभन्दा बढी सुरक्षा कर्मी परिचालन गर्ने मुलुक नेपाल हो। नेपालबाट 364 महिलासहित 4,300 भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी परिचालन पाएका छन्। मुलुकभर सिंचाइ सुविधा 1,90,000 हेक्टरभन्दा बढीमा पुगेको तथ्याङ्कले देखाएको छ।
1: अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रगति विवरण अनुसार मुलुकभर सिंचाई सुविधा 1,90,338 हेक्टरमा पुगेको छ। सिंचाई योग्य भूमिमध्ये 5,32,000 हेक्टरभन्दा बढी क्षेत्रमा वर्षभरि नै सिंचाई सुविधा उपलब्ध भएको जनाइएको छ। सरकारले ठूला तथा महत्वपूर्ण सिंचाई आयोजना अगाडि बढाएसँगै सिंचित क्षेत्र विस्तार हुँदै गएको हो। मन्त्रालयका अनुसार भूमिगत सिंचाई आयोजनाबाट 10,37,000 हेक्टरभन्दा बढी क्षेत्र सिंचित भएको छ भने लिफ्ट र जलाशय सिंचाई कार्यक्रम मार्फत थप 6,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार गरिएको छ। ठूला तथा मझोला नदीमा करिब 1,500 किलोमिटर तटबन्ध निर्माण गरिएको छ। योबाट 13,000 हेक्टरभन्दा बढी जमिन संरक्षण भएको बताइएको छ। नदी कटान डुबान र पहिरो जोखिम न्यूनीकरणका लागि सरकारले महाकाली, कर्णाली, नारायणी र कोशी लगायत नदी नियन्त्रण कार्यक्रममा 5,59,00,000,000 रूपियाँ विनियोजन गरेको छ। मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म 15 जोखिमयुक्त बजार क्षेत्रमा संरक्षण तथा बचावटका कार्य जारी रहेका छन्। त्यसै गरी जोखिमयुक्त पहिरोको पहिचान, अध्ययन तथा अनुसन्धान गरी मुलुकका 53 ठाउँमा पहिरो व्यवस्थापनको काम भइरहेको छ। मन्त्रालयका अनुसार 12 बेसिन गुरी योजना तयार गरी 3,164 लिफ्ट सिंचाई विस्तार गरिएको छ। 2,557 हेक्टर सतह सिंचाई प्रणालीको मर्म सम्भार र 174 हेक्टर क्षेत्रमा नयाँ सतह सिंचाई प्रणाली विस्तार गरिएको छ।
0: अमेरिका र इरानका वार्ताकारले युद्धविरामको अवधि 2 महिना थप्न सहमति गरेका छन्।

0: को योगदानको कदर गर्दै नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनले ठमेलमा प्रतियोगिता गरेका हुन्। एस्ट्रेक क्लाइम्बिङ सेन्टरमा तेस्रो संस्करणको प्रतियोगिता गरिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष तुलसिंह गुरुङले बताउनुभयो। दुई दिनसम्म चल्ने प्रतियोगितामा 27 पुरुष र 11 महिला खेलाडीको सहभागिता छ। तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा सुरु गरिएको प्रतियोगिता सन् 1953 मे 29 सर एडमन्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना गरिएको आयोजकले जनाएको छ। काठमाडौँमा 1 घन्टामै 51 मिलिमिटर वर्षा भएको छ। कुमलटार मापन केन्द्रमा 1 घन्टामा 51 र 1.5 घन्टामा 57 मिलिमिटर वर्षा मापन गरिएको हो। वर्षा मापन केन्द्रका अनुसार यो अवधिमा 10 मिनटमै 22 मिलिमिटरसम्म वर्षा भएको छ। भारी वर्षापछि काठमाडौँका कतिपय ठाउँमा बाढीले मोटरसाइकल बगाएको छ भने मुख्य सडक बाढीका कारण केही बेर अवरुद्ध भएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिनअघि तराईका विभिन्न जिल्लामा 41 डिग्री नाघेको तापक्रम अहिले 39 डिग्री भन्दा तल झरेको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: आज शुक्रबार घोषणा हुने बजेटका लागि सरकारी अधिकारीहरू अन्तिम तयारीमा छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको नेतृत्वमा अधिकारीहरू अन्तिम तयारीमा लागेका हुन्। अर्थमन्त्री वाग्लेले आज अपरान्ह 4 बजे संयुक्त सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। रासुपाको बाचापत्र सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका 100 बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने अपेक्षा गरिएको छ। बजेट सिंहदरबार बहुद्देशीय हलमा नै प्रस्तुत हुनेछ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि 18 खर्ब 90 अर्ब रुपियाँ बराबरको सिलिङ तय गरेको छ। चालु आर्थिक वर्षको बजेट 19 खर्ब 64 अर्ब बराबरको भए पनि अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षा मार्फत बजेटको आकार घटाएर 16 खर्ब 88 अर्ब रुपियाँ बराबरको बनाउनु भएको थियो। मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ। जमसुमको कालीगण्डकी तटमा मूर्तिकारले कोरेको 22 फिट अग्लो विशाल मूर्ति धार्मिक विधिपूर्वक उद्घाटन गरिएको हो। दक्षिण भारत कर्नाटक राज्यको श्रृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजले शालिग्रामको उद्घाटन गर्नुभएको हो। 3 हप्ता अघि मुस्ताङको मूर्तिकला कार्यशालामा चलाइएको थियो। प्रज्ञा प्रतिष्ठानमा आबद्ध 3 जना मूर्तिकारले कालीगण्डकी नदीका विशाल ढुङ्गाहरूमा विभिन्न स्वरूपका मूर्तिका आकार भरेका थिए। मुस्ताङमा विदेशी पर्यटकको आगमनमध्ये 80% पर्यटक भारतीय रहने गरेका छन्। जेएनजी विद्रोहको प्रतिवेदन सरकारको जिम्मा लगाएको मानवाधिकार आयोगले नियमअनुसार कम्तीमा 3 महिनाभित्र सिफारिस कार्यान्वयनमा जानुपर्ने अडान राखेको छ। आयोगको सिफारिस कार्यान्वयन नभए मुलुकमा दण्डहीनता अझै मौराउने चेतावनी समेत दिइएको छ। आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले,
1: हिजो प्रतिवेदन सरकारलाई बुझाउनु भयो हजुरहरूले, आयोगको प्रतिवेदन अधुरो हो भन्छन्, सही हो यो कुरा?
2: अब आयोगले त पूर्ण भनेर गरेको, अब बाहिर पब्लिकले हेर्ने अब्जर्भरले हेर्ने कुराहरूलाई त हामीले हेर्ने कुरो भएन होइन, तर मानवाधिकार आयोगले आफूले अनुसन्धान गरेर सार्वजनिक गरेको प्रतिवेदनलाई अब बाहिरबाट चाहिँ पब्लिकले नागरिकहरूले आफ्नो किसिमले एनालाइसिस गर्न स्वतन्त्र नै हुनुहुन्छ, तर आयोगले चाहिँ प्राप्त तथ्यको आधारमा सार्वजनिक गरेको हो।
1: सरकारलाई जिम्मा चाहिँ लगाइयो, कार्यान्वयन हुनेमा आयोग कतिको आशावादी छ?
2: अब यस्तो छ, यो एउटा कुरो के छ भने सिफारिस कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय मानवाधिकार आयोगको कहिले पनि होइन, होइन यो विषय चाहिँ सरकारकै जिम्मेवारी हो, मानवाधिकार आयोगको जिम्मेवारी होइन। अब सरकारको अहिलेको सन्दर्भमा यो दण्डहीनतालाई चाहिँ सुरक्षा दिनु हुँदैन भन्ने सरकारको सबै सरकारहरूले भन्दै आएको, अहिलेको सरकारले नै भनेको अवस्थामा अब हामी चाहिँ सकारात्मक भएर हेर्नुपर्छ, आशा गरौँ पक्कै कार्यान्वयन होला।
1: तर यो बेला बेलामा आयोगकै अध्यक्षको मुखबाट सुनिन्छ सिफारिसको 33% मात्रै कार्यान्वयन भइरहेछ भनेर, यही प्रतिवेदन चाहिँ कार्यान्वयन कसरी होला र?
2: अब यो त कार्यान्वयन गर्ने मानवाधिकार आयोगको जिम्मेवारी र काम नभएको हुनाले अब यो त सरकारले गर्ने हो, आयोगका सिफारिस कार्यान्वयन नगर्ने हो भने अब दण्डहीनता चाहिँ देशमा बढेरै जाने हुनाले कार्यान्वयन गर्नुको विकल्प छैन भन्ने लाग्छ।
1: यदि कार्यान्वयन भएन भने आयोगले चाल्ने अर्को कुनै कदम हुन्छ?
2: आयोग यस्तो हुन्छ, मानवाधिकार आयोगले कुनै पनि सिफारिस गरेर पठाइसकेपछि 3 महिनाभित्रमा सरकारले कार्यान्वयन गरिसक्नुपर्छ होइन, कार्यान्वयन गरेन भने अब मानवाधिकार उल्लङ्घनकर्ताको रूपमा जसले सिफारिस कार्यान्वयन गर्दैन उसको नाम चाहिँ मानवाधिकार उल्लङ्घनकर्ताको रूपमा सार्वजनिक गर्ने भन्ने संविधानमा व्यवस्था छ।
0: अन्नपूर्ण हिमालको फेन्दीमा रहेको नारसेङमा आगामी हप्ता 76औं आरोहण दिवस मनाउने तयारी भएको छ। म्याग्दी कास्की मनाङ

0: सन् 1950 जुन 3 फ्रान्सका मौरिस हर्जोग र लुई लचेनेलको टोलीले अन्नपूर्ण शिखर चुमेको 3 वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो। दिवस मनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा 10 लाख रुपियाँ बजेट विनियोजन गरेको छ। अब खबर फटाफट।
1: वीरगंज नाका हुँदै गएको 10 महिनामा 1,81,70 करोडको पेट्रोलियम पदार्थ आयात गएको आर्थिक वर्षभन्दा यो वर्षको 10 महिनामा 25,53 करोड बढीको ईन्धन आउँदा 67,19 करोड राजस्व सङ्ग्रह।
2: यो बीएफबीएस गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपालले राष्ट्रसङ्घीय सुरक्षा परिषदको सक्रियता बढेको हेर्न चाहेको बताएको छ। राष्ट्रसङ्घको बडापत्र र नियममा आधारित विश्व व्यवस्थाबारे आयोजित छलफलमा नेपाली नियोगका उपप्रमुख ज्ञानबहादुर मगरले सुरक्षा परिषद थप सक्रिय हुनुपर्ने बताउनुभयो।
1: As the primary body responsible for the maintenance of international peace and security, the Council must act with greater unity, transparency, accountability and impartiality. We must be mindful that the Security Council's failure in safeguarding international peace and security and full compliance with international law risk undermining the credibility of the entire UN system.
0: परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकाको राजनैतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकरबीच टेलिफोन सम्वाद भएको छ। कुराकानीमा परराष्ट्र मन्त्री खनालले सुशासन तथा पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानी मार्फत आर्थिक वृद्धिलाई सरकारले प्राथमिकतामा राखेको हुकरसँग बताउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उपविदेश मन्त्री हुकरले अमेरिकी सरकारको तर्फबाट नेपालको राष्ट्रिय विकास प्राथमिकताको प्रशंसा गर्दै सो प्रक्रियामा अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँहरू नेपाल र अमेरिका बीचको 8 दशक लामो सहकार्यपूर्ण सम्बन्धबारे पनि छलफल भएको थियो। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन सिफारिसका लागि आह्वान गरेको छ। मन्त्रालयको सूचनाअनुसार यस नियुक्ति प्रक्रिया अन्तर्गत इच्छुक तथा योग्य उम्मेद्वारले स्वयंले पनि दरखास्त पेश गर्न सक्नेछन्। साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेद्वारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ। दरखास्त सिफारिस बुझाउने अन्तिम मिति एजेट 22 गते अपराह 5 बजीसम्म तोकिएको छ। रेत नपुगेका वा तोकिएको म्याद नागिएका आवेदनलाई छनौट प्रक्रियामा समावेश नगरिने सूचनामा उल्लेख छ। त्यसै गरी मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसबाट प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेद्वारको सर्टलिस्ट गर्नेछ र सर्टलिस्टमा परेका उम्मेद्वारले मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिनेछ। प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसले गणतन्त्र दिवस मूल समारोहमा प्रधानमन्त्री उपेन्द्र शाह अनुपस्थित हुने निर्णयप्रति आपत्ति जनाएको छ। सीमन्तबारमा बसेको संसदीय दलको संयुक्त बैठकपछि प्रमुख सचेतक बासना थापा,
2: म त यसलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमै लिन्छु, किनभने हिजोको अभ्यासमा अहिलेसम्मको अभ्यासमा चाहिँ यो भएको छैन। होइन, अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने थियो। डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन, तर पनि सबै प्रतिपक्षको पनि कुराहरू सुनिन्थ्यो, तर अहिले त्यो देखिरहेको छैन। जनताहरूमा एक किसिमको जुन उत्साह थियो अस्तिसम्मको, एक किसिमको निराश भइसकेको अवस्था छ।
0: नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा भाग लिएर स्वदेश फर्किनु भएको छ। रुसी कम्युनिस्ट पार्टीको निमन्त्रणामा पूर्व प्रधानमन्त्री नेपाल त्यसतर्फ जानुभएको थियो। सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै उहाँले विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको लोकप्रियता तथा चुनौतीबारे सम्बोधन गर्नुभएको थियो। नेपाल आउने पर्यटकको सङ्ख्या बढे पनि दैनिक खर्च 19% घटेको छ।
3: आर्थिक सर्वेक्षण 2082-83 अनुसार सन् 2025 नेपाल आएका पर्यटकले दैनिक औसत 33 अमेरिकी डलर मात्रै खर्च गरेका छन्। अघिल्लो वर्ष यो खर्च 41 डलर भन्दा बढ़ी रहेको थियो। यसरी पर्यटकको दैनिक खर्च करिब 19% घटेको देखिएको छ। सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपाल आउने पर्यटकको संख्या भने 1.3% बढ़ेर 11,62,000 भन्दा बढ़ी पुगेको छ। अघिल्लो वर्ष 11,47,000 पर्यटक नेपाल आएका थिए। पर्यटकको औसत बसाई अवधि पनि बढेको छ। गत वर्ष 13 दिन रहेको बसाई यो वर्ष 16 दिन भन्दा बढी पुगेको सर्वेक्षणमा उल्लेख छ। नेपाल आउने मध्ये 60% भन्दा बढी पर्यटक विदा र मनोरञ्जनका लागि आउने गरेका छन्। तीर्थयात्राका लागि आउने पर्यटक 14.4% रहेका छन् भने पदयात्रा र पर्वतारोहणका लागि आउनेको संख्या 14.2% छ। तथ्याङ्क अनुसार सन् 2025 भारतबाट सबैभन्दा धेरै करिब 2,93,000 पर्यटक नेपाल आएका छन्। अमेरिका 1,13,000, चीनबाट 96,000, बेलायतबाट 59,000, बंगलादेशबाट 58,000, अस्ट्रेलियाबाट 50,000, श्रीलंकाबाट 38,000, थाइल्याण्ड